0: लागि व्यवस्थापन मिलाइदिनु पर्यो भन्नुहुन्न, बाटो बनाइदिनु भयो भनेदेखि त हामी हाम्रो उत्पादन जहाँ लगेर पनि बेच्छौँ, रोजगारी भइहाल्छ भन्नुहुन्छ क्या। भनेपछि हाम्रो मानसिकतामा चाहिँ के परिरहेको छ भन्दा हरेक कुरा घर घरमा खेत खेतमा जहाँ पनि पिच रोड चाहिँ बन्नुपर्छ भन्ने एउटा मानसिकताले पनि हामी चाहिँ एकदमै त्यो सोचमा छौँ। अब यसलाई चाहिँ हामीले परिवर्तन गर्नको लागि सही सही कुरा गर्नु पर्यो। र मैले निर्वाचन क्षेत्रमा के भनेको छु भन्दा अहिले हाम्रो मुख्य प्राथमिकता भनेको सुशासन र रोजगारी हो। अहिले तपाईँ हरेक घरमा चाहिँ एकजना मात्र रोजगार हुन्थ्यो, महिनाको 25-30 हजार कमाउँथ्यो भनेदेखि हामी नेपालीहरूको धेरै समस्या त त्यही समाधान हुन्थ्यो क्या।
1: सिन्धुली दुईको चाहिँ त्यसो भए अब रोजगार चाहिँ अलिक बढाउनु हुने भयो तपाईँले।
0: हो, त्यही भएर मैले के गरेँ भने जस्तो त्यहाँ भएका अहिले उद्योगहरू होइन, जस्तो त्यहाँ अहिले चाइनिजको लगानीमा 20 अर्बको लगानीमा चाहिँ मासु प्रशोधन उद्योग खुल्दैछ, म त्यहाँ गएँ। त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसलाई कसरी चाँडोभन्दा चाँडो उत्पादनमा ल्याउन सकिन्छ, के सहजीकरण गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ गएर मिटिङ राखेँ, त्यहाँ गएर सिडिओ साहब, त्यहाँको चाहिँ प्रशासन, त्यहाँको सबैलाई लिएर गएँ होइन, त्यहाँको स्थानीय तहको गाउँपालिका अध्यक्षज्यूहरू, वडाध्यक्षज्यूहरू सबैलाई लिएर छलफल चलाएँ र उहाँहरूलाई के भन्यो भन्दाखेरि यसको पहिलो रोजगारी चाहिँ यहाँको स्थानीयले पाउनुपर्छ, त्यो ग्यारेन्टी गर्नुपर्छ भने। त्यस्तै कति चिस्यान्न केन्द्रहरू छन् जुन बनेका छन्, अलपत्र परेका छन्, तिनीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो ल्याउनु पर्यो। त्यहाँको पर्यटनको विकास कसरी गर्न चाहिन्छ, पर्यटन विकास भयो भने त्यहीँबाट रोजगारी सिर्जना हुन्छ। यी कुराहरू मैले पर्यटन व्यवसायहरूसँग छलफल गरेको छु, स्वास्थ्य कर्मीहरूसँग छलफल गरेको छु। भनेपछि मैले चाहिँ यो हिसाबले कसरी चाहिँ सुशासन कायम गर्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने पहिलो प्राथमिकतामा राखेर गरिरहेको छु। र अब सबैले भन्दाखेरि अब सड़कहरू त अब बन्नुपर्छ, स्तरीय बन्नुपर्छ, त्यसले एउटा सड़क भनेको पूर्वाधारको पनि पूर्वाधार हो। आज तपाईँ बिरामी भयो भने पनि तपाईँ समयमा हस्पिटल पुग्न सक्नु भएन भने तपाईँको ज्यान पनि तलमाथि हुन सक्छ होइन, स्कूल जाँदा पनि सड़क चाहियो होइन, जाहिर खान जान पनि सड़क चाहियो। सड़क त आधारभूत कुरा हो, तर हामीले चाहिँ आवश्यकता अनुसारले सड़कमा लगानी गर्नुपर्छ। यो खाली मान्छेको रहरले खेत खेत जोड्न चाहिँ, एउटा घर घर जोड्नलाई, एउटा गोठगोठ जोड्नलाई हामीले सड़क बनाउने गर्यौं, त्यसले गर्दाखेरि आज चाहिँ हाम्रो लगानी चाहिँ त्यतातिर गयो र उत्पादन क्षेत्रमा नगएर आज रोजगारी सिर्जना गर्न नसकेकै हो।
1: अघि तपाईँले भन्नुभयो कतिपय मन्त्रीसँग पनि तपाईँले भेटघाट गर्नुभयो, बैठक गर्नुभयो होइन, उहाँहरूले अवश्य पनि उहाँहरूले बोलाएर तपाईँ जानुभयो कि अथवा तपाईँलाई मन लागेर भेट्नुभयो, कुरा गर्नुभयो?
0: अब कुनै कुनै मन्त्रीज्यूहरूले त अब एउटा प्राविधिक सहयोग लिन पनि बोलाउनु भएर गए।
1: कस्तो खालको प्राविधिक सहयोग?
0: अब जस्तै भनौँ, कति रुङ्न ठेक्काहरू छन्, विशेष गरेर ऊर्जा मन्त्रालयमा चाहिँ मन्त्रीज्यूले पनि यो रुङ्न ठेक्काहरूको विषयमा यसलाई कसरी व्यवस्थापन गर्ने, तपाईँ त्यसमा अनुभव पनि हुनुहुन्छ भनेर बोला भयो। त्यहाँ गएँ, त्यस्तै भौतिक मन्त्रालयमा पनि त्यही किसिमको चाहिँ सहयोग, त्यो किसिमको सल्लाह दिनको लागि पनि गइरहेको छ। अब प्राविधिक व्यक्ति भएर मलाई चाहिँ प्राविधिक मन्त्रालयमै चाहिँ बढी चाहिँ खोजिरहेको अवस्था छ।
1: अहिले तपाईँ समितिको सभापति र सांसद हुनुहुन्छ, अझ मन्त्री भइदिएको भए अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने कहिले त्यस्तो महसुस हुन्छ कि?
0: अब फेरि अब अहिले चाहिँ म फेरि अब सभापति भएपछि फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले।
1: सभापति भएपछि
0: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
1: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भए त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने
0: त्यो छैन होइन। अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सधैँ सभापतिकै हैसियत त हुँदैन।
1: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो हुने हो कि भन्ने त्यो पनि डर त।
0: अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आओ र हामी पनि राजनीति नगरीको मान्छेलाई एउटा आशिष गजरेललाई सिन्धुली क्षेत्र नम्बर 2 ले किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
1: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्।
0: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
1: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि, त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ, अब चाहिँ के नगरिन हुने हो छिटो छिटो?
0: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ होइन, यो अन्तिम चरणमै छ, अन्तिम चरणमै छ। त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भनौँ। त्यो
1: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु?
0: अब सड़क सुरक्षा ऐनमा जुन
1: बारेमा केही सोचिराख्नु भएको छ, अब चाहिँ के नगरिन हुने हो छिटो छिटो?
0: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा

0: जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिस्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो। किनभने एउटा आजको दिनमा हेर्नु भन्दा 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्, सबैसँग चाहिँ अलिअलि अधिकार छ। त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
1: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
0: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन, होइन जस्तै ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
1: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
0: अब यस्तो हो, अब मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। त्यही भएर सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन त्यसरी बुझ्न भने, तर यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
1: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले?
0: सबै सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पढ़्यो, सड़क प्रयोगकर्ता पर्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक, होइन व्हील चेयर चालक सबै पर्यो नि त, त्यो भयो। अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढ़ाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कड़ाभन्दा कड़ा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा। यी सिस्टम सबै सुधार भए मात्र हाम्रो सड़क सुरक्षा हुन्छ क्या।
1: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा चाहिँ विशेष जोड गर्न खोज्नु भएको केही छ तपाईँ?
0: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ र ऊ सुविधा सम्पन्न स्रोत सुविधा र त्यसमा विज्ञहरू सहितको चाहिँ हुन्छ। जस्तो आज एउटा दुर्घटना भयो भनेदेखि हामीले चाहिँ यो सुरक्षाकर्मी सुरक्षाका निकायहरूसँग ल चाहिँ त्रिशुलीमा बस गरे अब

0: पर्यो भने लाउँछौ, भोलिको दिनमा चाहिँ के हुन्छ भने एउटा संयन्त्र रेडी भइराखेको हुन्छ, ऊ दुर्घटना हुने आफै परिचालित हुन्छ, त्यो उसको चाहिँ डेडिकेटेड कामै त्यही हुन्छ।
1: अनि समितिको सभापतिको रूपमा तपाईँ आइसकेपछि अरू यो पूर्वाधारसँग सम्बन्धित अरू पनि विधेयकहरू यो ल्याउनु पर्ने त्यो भन्ने बारेमा अरू केही तयारीहरू भइराखेको
0: होइन? अब हामीले चाहिँ अब भनौँ न शहरी विकास ऐन भयो, सड़क सुरक्षा ऐन भयो, अनि सार्वजनिक यातायात प्राधिकरण भयो, होइन सड़क ऐन भयो, होइन यातायात व्यवस्था ऐन भयो, यी कुराहरू सबै कुरा चाहिँ अहिले हामीले प्रारम्भिक गृह कार्य हामीले शुरू गरेका छौँ। र यी बाहेक अस्ति हामीले चाहिँ अब दुईटा बैठक भयो, पहिलो त अब परिचयात्मक भयो भने अब दोस्रो बैठक अस्ति हामी चाहिँ मंगलबार बस्यौं, 15 गते बसेर चाहिँ एउटा उपसमिति गठन गरेका छौँ र त्यो उपसमितिले चाहिँ हाम्रो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय गौरवका परियोजनाहरूको चाहिँ एउटा अध्ययन गर्ने, त्यो अध्ययनबाट चाहिँ के समस्या छन्, कुन स्टेजमा छन् र अब कसरी यसलाई सहजीकरण गर्न सकिन्छ भन्ने कुरा उहाँहरूलाई रिपोर्ट बनाउनको लागि चाहिँ एउटा उपसमिति गठन भएको छ। त्यसले 15 दिनमा एउटा रिपोर्ट बुझाउँछ, त्यसपछि हामी सम्बन्धित निकायहरूको चाहिँ पदाधिकारी बोलाएर चाहिँ हामी कसरी गर्नुपर्छ भन्ने कुरा उहाँहरूसँग फेरि हामी छलफलमा लाग्छौं। र अहिले राम्रो कुरा के छ भन्दाखेरि हामी आफै चुनिएर आएको सांसदहरू नै चाहिँ धेरै चाहिँ प्राविधिक र प्रशासन र सामाजिक क्षेत्र वातावरण क्षेत्र सबैका विज्ञता भएका सांसदहरू हुनुहुन्छ। पहिले के हुन्थ्यो भन्दाखेरि त्यही सचिवज्यूहरू आउनुहुन्थ्यो, त्यही मन्त्रीज्यूहरू आउनुहुन्थ्यो तालुक निकायबाट, उहाँहरूले नै प्रस्तुतिकरण गर्नुहुन्थ्यो, त्यो प्रस्तुतिकरणको आधारमा त्यहाँ भएका सांसदज्यूहरूले क्वेसन सोध्नुहुन्थ्यो अनि उहाँहरूले उत्तर दिनुहुन्थ्यो, घर जाने काम हुन्थ्यो। अब हामीले नयाँ प्रयोग के गर्न थालेको छौँ भने हामी आफै सम्बन्धित क्षेत्रका जानकारहरू पढेका अब इन्जिनियरहरू डाक्टर सबैजना छौँ नि, वातावरणको विज्ञ सामाजिक सबै त्यही सांसदहरू छ, अब हामी अध्ययन गरेर हामीले फाइन्डिङ्सको आधारमा बोलाएर क्वेसन सोध्ने हो क्या, अनि डेलिभरी हुन्छ। हामी यसरी नयाँ सोचका साथ काम अगाडि बढाइरहेका छौँ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: हस्, यहाँ चाहिँ बोलाउनु भयो र यसको लागि धेरै धन्यवाद। नमस्कार।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा सिन्धुली क्षेत्र नम्बर 2 निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलीसँग हामीले कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग
2: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान संचालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान संचालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान संचालन गर्न लागि हो। जेठ 3 सम्म अभियान संचालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री, कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसैगरी जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान संचालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवा ग्राहीलाई जवाबदेही बनाउन यो अभियान संचालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
3: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकड़को घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुरले प्रतिवादीलाई साधारण तारिकमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने, धरपकड़ गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 दुरूपयोग गरी दफा 25 देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका स्वयं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने, कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। बेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बाणका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। श्रोष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्ने मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै श्रोष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
2: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सञ्चालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 389 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
3: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं खाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको दुई दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमालेभित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
5: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जाँच चले।
3: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
9: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
7: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
10: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
11: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस् वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ झाड़ी सफा गर्ने च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन त्यसैले आजै संकल्प गरौं डढेलो रोकौं वन जंगल जोगाऊ जिम्मेवार सतर्क तथा सचेत नागरिक बनौं डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमा रूपमा देखिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा को सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ जैनज विद्रोहका क्रममा निवास मै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो त्यहाँ मधुमेह नियन्त्रण भएन त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन त्यस्तै पोखरामा यातायात व्यवसायको 7 राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवीस्थानका दिलु मगरले छ वर्षदेखि गढेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गढेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
3: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अक्सिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहाससँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य, काठमाण्डुका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढ़ेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब 2 महिना यता इन्धनको भाउ 5 पटकसम्म बढ़ेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। 2 वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 वटा विभिन्न हिमाल आरोहण का लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 वटा विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
3: साझा खबरमा अब खेल खबर। नेपाल एली आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जित निकालेको हो। नेपालको जितमा सन्दीप जोरा र इशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका इशान पाण्डे नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रेहाते ब्याटर इशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा इशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा इशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाडौँको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 मिटर उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
10: चुनावपछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5223-53।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: साझा खबरमा अब एमाले भित्रको विवाद र नेतृत्वको भूमिका। प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले सोचे जति जीत हासिल गर्न सकेन भने त्यस बीचमा नेतृत्वले मुद्दा मामिलाको सामना गर्न पर्यो। यही बीचमा एमालेमा नेतृत्व परिवर्तनको बहस पनि चलिरहेको छ। एमाले विवाद र समाधानका लागि नेतृत्वको भूमिकाका बारेमा हामीले नेता गणेश सिंह ठगुन्नासँग कुराकानी गरेका छौं।
5: यी आन्तरिक कुराहरूलाई कसरी एकताबद्ध भएर अगाडि बढ़ने भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ़नेछौ भन्ने कुराको एउटा अण्डरस्ट्याण्डिङ भएर त्यो छलफल टुङ्गिसकेको छ।
16: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्, त्यसमा सत्यता छैन त्यसो भए?
5: व्यक्ति व्यक्तिका मनमा के छ त कसले के बोलेको छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूले, तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रहभन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट के कमी कमजोरी भए, जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी, जसले निरंकुशताका विरूद्ध सयौं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण घट्नु त अब स्वाभाविक, तर अलिक बेसी नै घट्नुको कारण
16: योमाले किन यो ठाउँमा आइपुगेको, तपाईँहरूलाई के लाग्छ नेताको रूपमा?
5: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटीमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोज्यो कि कसलाई राख्न खोज्यो कि भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने कुरालाई नै छलफलको विषय बन्छ।
16: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
5: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो, तर त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि।
16: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सकियो क्यारे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
5: केन्द्रीय कमिटीमा समीक्षा भएर केन्द्रीय कमिटीले सर्वसम्म निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ, यसकारण अहिले नै यस्तै हुन्छ भन्न सकिन्छ।
16: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्त्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
5: धेरै कुराहरू छन्, त्यो हुनाले त हामी समीक्षा गरिरहेछौँ। त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन, सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेको छैन, समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ, यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ जहाँ चाहिँ चले पनि।
16: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
17: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
16: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग,
17: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई, बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती, सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात,
16: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी,
17: र आईसीसी विश्वकप लीग 2 नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्डकपको उपाधि, चितलाङ फुटबल क्लबलाई जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिनमा हिमा गाउँपालिका प्रथम।
16: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ। केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर रा, त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो।
3: र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन्। यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ। माथि चाहिँ यस्तो लेखिएको छ, अब कसलाई आमा भन्ने रे? त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि, प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त।
2: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो दिदी बहिनी 95.2
1: यस्तो स्थिति आइसकेपछि त्यो अवैध नियुक्ति प्रधान न्यायाधीशको अवैध नियुक्तिलाई दायर भएको तीन तीनवटा रिट निवेदनहरू दर्ता नगर्दाखेरि पनि नबोल्ने बार एसोसिएसन र यी बुद्धिजीवी भनाउँदाहरू जसले अदालतको ठेक्का सिन्डिकेटबाट चलाए अहिलेसम्म आफ आफ्ना फर्मका मान्छेहरू न्यायाधीश बनाए हो अनि यथास्थिति बाद भजन गाउँदै पे पालेर बसे र व्यवस्था बिगारे राजनीति बिगारे यो दलीयकरणमा प्रभाव यो नेगेटिभ प्रभाव पार्ने काम गर्ने सबै वकिलहरूले गरे यी वकिलहरूको जात म त्यसैमा पनि पर्छु
2: दुर्भाग्यवशन तर एउटा कुरा नि श्रेष्ठ सर एउटा कुरा के भयो भने नि जस्तो ल ठिक छ छजना सबैजना योग्य हुनुहुन्छ होइन छजना योग्य मध्येको चाहिँ एउटालाई अहिले संवैधानिक परिषदले संसदीय सुनवाईका लागि सिफारिस गर्यो डाक्टर मनोज कुमार शर्मालाई श्रीमान होइन आजको दिनमा चाहिँ हिजो सपना प्रधान मल्लजीले अभिव्यक्ति कानून दिवसका अवसरमा बोलेको स्पिच न्यायालय सुन्नु भएको छ होइन उहाँले भन्नु भएको छ अब न्यायालयलाई आज्ञाकारी बनाउने द्वितीय सरकारको दम्भ देखाउने महाभियोगको त्रास देखाउने यसरी चाहिँ न्याय सम्पादन हुन सक्दैन न्यायालय चल्न सक्दैन सबै न्यायाधीशहरूलाई म आग्रह गर्न चाहन्छु तपाईँहरू तपाईँ हामी एक ठाउँमा उभिनुपर्छ भन्दै गर्दाखेरि 17 जना न्यायाधीशहरू एउटा लाइनमा हुनुहुन्छ अहिले होइन यसले चाहिँ अब कोल्ड वार शुरू भएको हो न्यायालय र कार्यपालिका बीच
1: 17 जना न्यायाधीश कुन लाइनमा हुनुहुन्छ भन्नुभयो
2: अनि 17 जना न्यायाधीश लगायत धेरै न्यायाधीशहरू छ यसको विरूद्धमा हुनुहुन्छ आजको दिनमा
1: कसको विरूद्धमा आजको सिफारिसको विरूद्ध
2: सिफारिसको विरूद्धमा
1: मलाई त्यस्तो लाग्दैन कुनै समारोहमा कोही मान्छेले बोलिराख्दाखेरि उहाँको समर्थन गरेर जस्तो बोल्नु डरकै कुरा होला म भन्छु न्यायपालिकाका सबै न्यायाधीशहरू यसको विरूद्धमा छन् भने राजीनामा दिएर गयो भने त अर्को आउँछ नि के फरक पर्छ कालो जान्छ गोरु आउँछ
2: त्यो सम्भावना छ आज
1: अब किन सम्भावना हुँदैन अहिलेसम्म त यो मठाधीशहरूले नियुक्ति गर्ने काम भएको हो त गोजीका मान्छे क्यालकुलेट गरेर कति वर्षसम्म काँग्रेसको लाने कति वर्षसम्म एमालेको लाने भन्ने भाव होइन सर्वोच्चमा त्यसका विरुद्ध त हामीले मुद्दै गरे आउँछ हो त्यस्तो विषयमा मुद्दामा बोल्न नआउने बुद्धिजीवीहरू संविधानको बलात् एक किसिमको संविधानमाथि एकदमै ठूलो प्रहार भएको छ त्यसमा नबोल्ने मुद्दा हामीले उठाएका छौँ त्यसमा सहभागिता हुन नआउने बार एसोसिएसन ठिक नगर्ने त्यस्तो संवैधानिक इस्युहरूमा अनि अहिले तपाईँ यति कुरा मान्नुहोस् न तपाईँहरूले के हेर्नु जरुरी छ भने नि यो धारा 129 जस्तो लाग्छ मलाई भन्छ त्यसको उपधारा 3 हेर्नुहोस् त्यसलाई हेर्दाखेरि प्रष्ट थाहा हुन्छ यो के हो भनेर धारा 100 यसको उपधारा 3 व्यवस्था गरेको छ कि त्यसले के भन्छ भने यो न्यायाधीश सर्वोच्चको न्यायाधीश हुनुको लागि सर्वोच्च अदालतमा 3 को अनुभव छ भने त्यो मान्छेलाई न्यायाधीश बनाउन सकिन्छ भनेर भन्छ है अब त्यो कानुनी व्यवस्थालाई त्यो संवैधानिक व्यवस्थालाई कहाँबाट उहाँहरूले त्रुटि देखाउने हो त्यो त देखाउन सक्नु पर्यो नि अनि सिनियरिटी मिच्न पाइँदैन भनेर कहाँ लेखा छ अब तपाईँ एउटा कुरा विचार गर्नुहोस् न नेपालीहरूले बुझ्नुपर्ने कुरा त्यो न्याय परिषदले 6 न्यायाधीश किन पठाएको
2: त्यो न्याय परिषदको भारत पठायो उसले
1: हो योग्यता पुगेपछि योग्य हुन्छ भनेपछि अनि योग्य 6 मध्ये योग्य लाग्ने मान्छेलाई संवैधानिक परिषदले पिक गरेको अनि त्यसमा समस्या के हो किन रोदन क्रन्दन त्यसका लागि अनि रोदन क्रन्दन गर्नेहरूकै पक्षका मान्छे गएपछि त्यो संविधान नहोजिम ठिक हुने कानुन नहोजिम ठिक हुने अरू नहुने होइन त भनेको कुरा त त्यही होला नि होइन
2: तर आजको दिनमा चाहिँ संवैधानिक परिषदलाई 3 निर्णय गर्न सक्ने गरी हिजो यहाँले भन्नुभएको छ केपी शर्मा ओलीका पालामा 2000 मलाई लाग्छ 77 सालतिर जस्तो लाग्छ उहाँले चाहिँ 2 चाहिँ संवैधानिक परिषदमा निर्णय गर्न गर्ने गरी त्यो तत्कालीन बेला राष्ट्रिय सभामा गणेश तिमल सिन्हा हुनुहुन्थ्यो प्रधानमन्त्री उहाँ आफै हुनुभयो 2 निर्णय गरेर भकाभक नियुक्ति भएकै हो होइन त्यो चाहिँ त्यो प्रक्रिया चाहिँ हिजो चल्यो आज 3 बालिन शाहको सरकार आइसके पछाडि राज्यसभाको सरकारले 3 निर्णय गर्न पाउने गरी अध्यादेश सिफारिस गरेर त्यो अध्यादेश राष्ट्रपतिले 2 जारी गर्नुभयो तर त्यहाँ चाहिँ 2 नोट अफ डिसेन्ट छ अब प्रतिपक्षी दलको नेता र चाहिँ राष्ट्रिय सभाको अध्यक्षको नोट अफ डिसेन्ट छ यद्यपि यो प्रक्रिया अगाडि बढ़िसकेका छ होइन अब यसले जुन किसिमले आज 4 वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मा होइन जसरी प्रधान न्यायाधीशमा सिफारिस यसले चाहिँ एउटा के बहस पैरवी गर्यो भने अब हिजोको 93 सालसम्मको को प्रधान न्यायाधीश बन्ने भन्ने सूची आजबाट चाहिँ ब्रेक भयो होइन अब चाहिँ त्यो टुट्यो अब प्रतिस्पर्धाका आधारमा सर्वोच्च अदालतमा न्यायालयमा प्रधान न्यायाधीश नियुक्ति हुन्छन् को प्रधान न्यायाधीश बन्छ भन्ने कुरा उनीहरू आफैलाई पनि थाहा हुँदैन कार्य सम्बन्ध राम्रो हुन्छ भने यसको त्यो पोजिटिभ मेसेज पोजिटिभ भाइब गएको हो त्यसो भए
1: बिल्कुलै त्यही हो त्यही हुनुपर्छ तर यहाँनिर बुझ्नुहोस् न सबै नेपालीहरूले बुझ्नुपर्ने कुरा के हो भने मेरा दलका मान्छेलाई आज नियुक्ति गर्दाखेरि यति वर्ष पछाडि यति वर्ष न्यायाधीश प्रधान न्यायाधीश खान्छ भने हिसाब गरेर नियुक्ति गर्न पाइन्छ त्यसरी नियुक्ति भएको सुन्नुहोस् न्याय परिषद नै नहुँदाखेरि न्याय प्रधान न्यायाधीश बनाउने हिसाबले नियुक्ति गरियो हरिकृष्ण कार्कीलाई त्यसपछि विशम्बर त्यसपछि प्रकाश मानसिंह राउत अनि त्यही क्रम भङ्ग भएको हो अहिले त्यो ठिक हो त्यो भन्छ तपाईँहरू छलफलमा ल्याउनुहोस् न हामी आउँला नि त्यो सार्वजनिक चौतारीमा बसेर छलफल गरौँ न टुरी खेलमा बसेर छलफल गरौँ न यी संविधानविद भन्नेहरूसित जसले यो त्रुटि भनेको छ मैले हेर्नुहोस् यो संविधानको प्राविधिक रूपमा अहिले जस्तो सिफारिस भएको छ त्यसैलाई मात्रै बोलेको छु है भालिन सरकार के हो कस्तो हो भन्ने कुरामा हाम्रो किसिमको आफ्नो रिजर्भेसन छ तर सरकार जेसुकै भए पनि उसले राम्रो काम गरिराखेको छ भने राम्रो काम गरेकोलाई राम्रो भन्नु पर्यो नराम्रो गरेकोलाई नराम्रो भन्नु पर्यो हो अहिले यो बदमासीपूर्ण तरिकाले संवैधानिक प्रावधानलाई जसरी डिरेल गर्ने काम गरिएको छ आफ्नो गोजीका मान्छेहरूलाई भर्ना गर्ने प्रधान न्यायाधीश बनाउने काम भएको थियो त्यसलाई तोड्ने काम भएको
2: कम्फर्टेबल त सबैलाई चाहिँदो रहेछ नि त होइन कम्फर्टेबल त सबैलाई चाहिँदो रहेछ नि त बालनजीलाई पनि कम्फर्टेबलै चाहियो नि होइन अहिले
1: तपाईँ त्यसरी भन्नु त हो भने चाहियो होला त्यो के होला अझै उहाँहरूले सिफारिस त गर्नुभयो होइन सिफारिस गरेको व्यक्तिले कस्तो काम गर्नु त्यति हेर्न बाँकी छ हामी कामको गुण र दोषका आधारमा त्यसको टिका टिप्पणी गर्छौँ हामी त्यसका लागि अझै तयारै छौँ र हामी सजेस्टिभ वेमा एउटा सल्लाह दिने हिसाबले हामीले बोलिरहेका छौँ काम चाहिँ गर्नुपर्छ नि फेरि नियुक्ति मात्रै क्रमभङ्ग गरे कांग्रेस र कम्युनिस्टको क्रमभङ्गता हामीले तोड्यौँ भन्ने कुरा मात्रै ठुलो होइन भन्ने कुरा त हामी बोली नै राखेका
2: छौँ कंग्रेस र कम्युनिस्टको क्रमभङ्गता तोडेर चाहिँ अब कसको आउनुभयो यतिखेर के छ चर्चा ध्रुवलालजी
1: त्यो यस्तो छ तपाईँ पृष्ठभूमि हेर्नुहुन्छ भने अहिलेकै प्रधान न्यायाधीश पनि र जसलाई भङ्ग गरियो र सपनाजीलाई ल्याइएन उहाँहरू एउटै पृष्ठभूमिको मान्छे हो
2: हिजो
1: मैले जानेछु
2: हिजो
1: है अब म के भन्दैछु भने हेर्नुहोस् है हामीले त्यसकारण यो संविधान जिउँदो छैन यसलाई फाल्नुपर्छ अदालतमा समग्र रूपमा ओभर हाउलिङ गर्नुपर्छ पुनर्संरचना गर्नुपर्छ पुनर्नियुक्ति गर्नुपर्छ भन्ने मान्यता म अझै पनि राख्दछु म त्यही लडाईँमा छु अझै पनि त्यहाँ धेरै न्यायाधीशहरू छन् तपाईँले कतिजना मान्छे अहिले यो सिफारिसको विरूद्धमा उभियो भन्नुभयो नि सबैलाई महाभियोग लाग्ने प्राय खालका मान्छेहरू छन् त्यहाँ प्राय है अपवाद होला नि
2: महाभियोग पनि त सम्भव छैन नि त श्रेष्ठजी
1: महाभियोग सम्भव किन छैन
2: कसरी छ महाभियोग सम्भव द्वितीय छ सदन
1: होइन होइन सुन्नुहोस् न सिफारिस त गर्न सक्छ नि प्रस्ताव त अगाडि लान सक्छ नि द्वितीय चाहिँदैन नि प्रकाश
2: एकैचोटि सत्र एकैचोटि कतिजनालाई निलम्बन गर्ने भन्ने कुरा आउँछ नि त अन्तर्राष्ट्रिय छवि किन नेपालको न्यायालय
1: खराबले किन निलम्बन नगर्ने तपाईँहरू यस्तो तदर्थवादी कुरा गरेर हुन्छ
2: होइन नेपालको अन्तर्राष्ट्रिय जगतमा न्यायालयको छवि के हुन्छ त्यसो भए एकैचोटि भट्टाभट महाभियोग लाउँछ
1: न्यायालयको छवि अहिलेसम्म नराम्रो छ राम्रो पार्ने प्रयास भयो भन्ने हुन्छ है त्यो कान कलर सुन्नुहोस् त्यस्तो हो नि अब सुन्नुहोस् अघि मैले भने नि तपाईँको त्यो उपधारा 329 हो है मैले अहिले याद आयो मलाई त्यसको उपधारा 3 त स्पष्ट भनेको थियो नि कहाँ छ त्यसमा त्यो सिनियर भएको अगाडि क्रमको मान्छेलाई ल्याउनै पर्छ भन्ने वकिलहरूले त्यस्तो बोल्ने हो संविधानविदहरूले त्यही त मैले भने नि अहिलेसम्म यिनीहरूको खेती झुटमुट सल्लाह दिने संविधानलाई हुँदो नहुँदो तरिकाले व्याख्या गर्ने अनि राजनीतिक नेताहरूको स्वाद अनुसारको व्याख्या गर्ने के कानून कस्तो हुनुपर्छ संविधान के हो त्यो ठ्याक्कै नभन्ने अनि नेताहरूले जे चाहिरहेका छन् त्यस अनुसारको व्याख्या गर्ने त्यसरी आफ्नो मान्छेहरू पुर्याइएको अवस्था भएको हुनाले अदालतमा हेर्नुहोस् 5-5 रिपोर्टहरू अदालतका न्यायाधीश र वकिलहरूले बनाएको भ्रष्टाचार सम्बन्धी रिपोर्टहरू लुकाइएको छ अब को प्रधान न्यायाधीशले त्यो रिपोर्टहरू कार्यान्वयन गर्नुपर्छ हामी त प्रश्न छौँ त्यस विषयमा अब अनि त्यही प्रथाबाट आएको कति फर्मका मान्छेहरू कतिजना न्यायाधीश भएका छन् कसले पठाएका छन् अहिले को कराइराखेका छ तपाईँले देख्नु भएको छ तपाईँले बुझ्नु भएको छ को कराइराखेका छ हिजो सिन्डिकेट चलाएर अदालतलाई प्रभाव पार्ने ठुल्ठूला भनाउँदा वकिलहरू जसले जनताहरूले बिचरा ठुला भन्छ हामीले उनीहरूलाई ठुला सिन्डिकेटरहरू भन्छ सुन्नुहोस् है शब्द अर्को प्रयोग नगरौँ मैले धेरै ठाउँमा बोलेको छु यिनीको विषयमा बोल्न पनि मलाई लाज लाग्छ हो यिनीहरू कराइराखेका छन् यिनीहरू ती वकिलहरू कराइराखेका छन् जसले ललिता निवास उद्योगका सार्वजनिक जग्गालाई सरकारी जग्गालाई माफियाहरूको पक्षको हो माफियाको पक्षमा आउनुपर्छ भनेर बहस गर्छन् हो त्यस्ता मान्छेहरू जसले स्वर्गीय जलाधारको जसले यो सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गाहरू व्यक्तिको नाममा दर्ता हुनुपर्छ भने ठूला वकिलहरू वकिलहरूको अपवाद वकिलहरूको वास्तवमा एकदमै यो लाजका पोकाहरू हुन् यिनीहरूलाई हामी मुद्दा लगाएछौँ। अस्ति सर्वोच्च जलाधारको मुद्दा हामीले फिर्ता ल्याएका छौँ। कल्याण श्रेष्ठले यही सुशीला कार्कीले यो सर्वोच्च जलाधारको जग्गा माफियाहरूको पक्षमा जानुपर्छ भन्ने फैसला आदेश दिएको हामीले जेएनजी आन्दोलन अगाडि नै मुद्दा दायर गरेको अख्तियारमा
2: सुशीला कार्कीजीको पनि त आपत्ति छ नि त यो क्रमभङ्गता मिचेकोमा।
1: त्यसै भएर त उसलाई क्रमभङ्ग त्यही हिजो जे गरेको थियो त्यही गर्न पाइएन, अब मेरा चिनेका मान्छेले गर्न पाएन भनेर रोएको हो नि त मैले त्यो बुझ्नु पर्यो नि। अनि हिजोको जुन भाषण आएको छ नि
2: त्यो सपना प्रधान मल्लजीले त भनिसक्नु भएको छ अब एकजुट हुनुपर्ने बेला आयो है यो। अब हामी आज्ञाकारी होइन, हामी त अलिकति स्ट्रङ तरिकाले जानुपर्छ,
1: गर्नुपर्छ। सुन्नुहोस् न, हिजो ठुला दलका आज्ञाकारी हुँदाखेरि आज्ञाकारी भइएन, ठुला दलले प्रधान न्यायाधीशको हुने भनेर न्याय परिषदै नबनिकन नियुक्ति गर्दाखेरिको हिसाब गरेर नियुक्ति गर्दाखेरि त्यति बेला त्यो संवैधानिक भयो, राजनीतिक भएन। आज संविधान बमोजिम संविधानको धारा 129(3) बमोजिम सिफारिस गरिँदाखेरि त्यो असंवैधानिक भयो, कहाँको तर्क हो यो? सबै यो वकिलहरू होइनन् यस्ता यस्ता तर्क गर्नेहरू। अनि त्यो प्रधान न्यायाधीशको कुरा गरिरहनु भएको सुशीला, त्यो सुशीला न्यायाधीश हुनुको लागि हिजो अन्तरिम सरकारको प्रधानमन्त्री हुनुको लागि कहीँ एउटा लागेको मान्छे थिएनन्। मैले भनेको छु हिजोको अन्तर सम्वादमा केवलमा ल्याउनुहोस् न हामीलाई सँगै राख्नुहोस् त अनि हामी देखाउँछौँ को के हो भनेर प्रमाण देखाउँछौँ नि हामी बोल्दैनौँ मात्रै। त्यसकारण जनताहरूलाई दिग्भ्रमित गर्ने काम भएको छ। अब एउटा कुरा के हुन सक्छ भने यो आइसके पछाडि पनि मनोजीले जो सामान्य पदमा जाँदै हुनुहुन्छ सम्मानित पदमा जाँदै हुनुहुन्छ उहाँले मैले भनेको पाँचवटा प्रतिवेदनहरू कार्यान्वयन गर्न सक्नुहुन्न, न्याय परिषदलाई सुधार गर्न सक्नुहुन्न, त्यहाँ थातिरहेका मुद्दाहरू राजनीतिक रूपमा सारिन्छन्। अब अहिले तपाईँले भन्नुभयो नि यो अदालत हिजो कहाँ त्यस्तो थियो र अब प्रभावित हुन्छ भनेर, हिजो हो अन्तरिम कालमा मुद्दा पर्दाखेरि यो अन्तरिम सरकारको वैधानिकताको विषयमा सुशीला कार्कीको विरूद्ध परेको अनिल कुमार सिन्हाको विरूद्ध परेका मुद्दाहरू संसद विघटन गरेको मिलेन यहाँ संवैधानिकता बिच्यो भनेर परेका मुद्दाहरू हिजो कामु भएर सिनियर भएर बस्ने न्यायाधीशले किन चिन्न नसकेको, किन त्यसरी पन्थाउन मिल्छ? अनि त्यो मुद्दा विचाराधीन हुन आउँदै चुनाव ठिक छ भनेर भन्न मिल्छ? चुनाव गराउनको लागि चुनाव गर्नुभन्दा अगाडि त्यो फैसला आदेश दिनु पर्थेन अदालतले? यस्ता कैयौं कुराहरू छन्, यिनले टेबलमा आएर हामीलाई ल्याउनुहोस् न एउटै टेबलमा ल्याएर के भन्छ। अहिले त जनतालाई भ्रम पार्ने काम भएको हो, यो बिल्कुलै संविधान बमोजिम भएको छ। भालेन सरकारसँगको हाम्रो आफ्नो किसिमको मान्यता हो, हामीले समर्थन पनि गरेका छौँ, विरोध पनि गरेका छौँ, हामी हेरिराखेका छौँ। त्यो हेर्ने क्रममा उसले गरेको जुन संविधानको अदालतको राज्य संयन्त्र मध्येको सबभन्दा महत्वपूर्ण संयन्त्र न्यायपालिकाको विषयमा जे जस्तो तरिकाले राजनीतिक कब्जा जमाइएको अवस्था थियो त्यसलाई तोड्नका लागि अहिले धारा 129 उपधारा 3 बमोजिम जसरी प्लस्ट रूपमा यो तीनजना मध्ये छजना मध्ये एकजनालाई छान्न पाउने काम नीति संविधानले बाटो दिएको छ, त्यो अनुसार गरेकोमा काहीँ पनि त्रुटि छैन। अब तपाईँले हेरिदिनुपर्ने कुरा के हो भने त्यो न्याय परिषदमा त सपनाजी आफै हुनुहुन्थ्यो नि, किन पठाउनु भएको त्यो छजनाभन्दा? छजनालाई पठाउनुको अर्थ के? कुनै पनि योग्य छ अब संवैधानिक परिषदले छान्न सक्छ भने होइन, यस्तो कुरालाई यो घाम लागेको घामलाई घाम होइन भनेर आँखा ताला जस्तो कुरा गरेर गर्नुहुन्छ कानुन बुझ्ने मान्छेहरूले? अनि हिजोको भाषण हेर्दाखेरि सुन्नुहोस् है, त्यो न्यायाधीशले दिने भाषण होइन, त्यो विशुद्ध राजनीतिक भाषण हो। हिजोको भाषणले उहाँहरू राजनीतिक कब्जामा हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित भएको छ, गलत कुरा भएको छ, जनताहरूले यसरी बुझ्नु पर्यो। हेरौँ न अब के गर्छ भालेनले, गरेन भने फेरि तपाईँ हामी फेरि सल्लाहमा आउँला नि, फेरि हामी नै विरोध गर्छौँ नि। हामी त कसैलाई राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू 6000 प्रधान न्यायाधीश अख्तियारका प्रमुखहरू संवैधानिक निकायका प्रमुखहरू सबैलाई मुद्दै हालेर बसेका छौँ त। अनि यो तपाईँले डार्क फाइलको केसलाई राम्रोसित अनुसन्धान गर्नुहोला, डार्क फाइलमा न्यायिक धर्म र मर्यादाको हुर्मत लिएका छन् 9 जना 11 जना न्यायाधीशहरूले, त्यसमा 11 जनालाई कारवाही हुनुपर्छ भनेर जेएनजी आन्दोलन पहिला नै संसदीय सचिवालयमा मुद्दा दर्ता गर्ने मान्छे सत्य र न्यायको खोजी अभियान हो, त्यसलाई मैले लिड गरेका छु। त्यो फाइल मात्रै अहिले पल्टायो भने पनि यो सबै रोदन क्रन्दन सिद्धिन्छ, उखुबारीका स्याल गराएका हुन् यिनीहरू, यसको कुनै पनि अर्थ छैन।
2: हस् वरिष्ठ जुक्ताज्यू, यहाँलाई समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: नमस्कार।
2: उहाँ वरिष्ठ अधिवक्ता संविधान वित्त ध्रुवलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: विषादी विसुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौं नगराउं प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
4: हाम्रो खानाको करिब दुई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेच जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउं व्यवसायिक किट विकास केन्द्र हरियर भवन
5: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयनी ब्याङ्क सबैका लागि ब्याङ्क
6: यतिकै हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
7: धन्यवाद खिमजी
6: हजुर बालिन सरकारले भनौँ वा चाहिँ अहिले संवैधानिक परिषदले न्यायालयमा क्रमभङ्गता गरेर चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ संसदीय सुनवाई समितिमा उहाँका विरूद्ध उजुरी आह्वान गरिएको अवस्था छ अब हिजो राजनैतिक दलको हस्तक्षेप थियो न्यायालयमा दबदबा थियो अब चाहिँ न्यायालयलाई सफा बनाउनुपर्छ भन्ने उहाँहरूको लक्ष्य सहित सिफारिश गरिएको भनेर चाहिँ कानूनविदहरूले अहिले व्याख्या
7: अब अहिले चाहिँ अब यो समग्रमा अहिलेसम्मको बालेन सरकारको चाहिँ चल्ने तरिका हेर्दाखेरि यो चाहिँ अब लोकतन्त्रको स्थापित मूल्य र मान्यता विपरीतमा
6: सिफारिश गरेको छ संसदीय सुनवाई समितिमा उहाँका विरूद्ध उजुरी आह्वान गरिएको अवस्था छ अब हिजो राजनैतिक दलको हस्तक्षेप थियो न्यायालयमा दबदबा थियो अब चाहिँ न्यायालयलाई सफा

0: सर्वसत्तावादी र एउटा विनायकवादी ढंगले चल्न खोजेको त प्रस्तुत देखियो. उहाँले चाहिँ अब संवैधानिक परिषद को जसरी चाहिँ उहाँले अध्यादेश ल्याएर जुन प्रावधानहरू राखेर अगाडि बढ्न खोज्नुभयो यसबाट त्यही नै पुष्टि हुन्छ. र अर्को कुरा, अहिलेसम्म चाहिँ बालन सरकारले जे जति कामहरू गर्यो हामीले हेर्दाखेरि जे जति कामहरू गरेको छ, जे जस्तो तरिका अप्नाएको छ, त्यसबाट बालन सरकारप्रति जनतामा पनि जुन खालको एउटा आशा र विश्वास थियो त्यो पनि धर्म त भइ नै सक्यो. हामीले गल्ती गर्यौं भन्ने ठाउँमा उहाँहरूले पुर्याइनै सक्नुभयो. उहाँले चाहिँ चार पाँचवटा तपाईँले पछिल्लो संवैधानिक परिषद त छँदैछ त्यो त उहाँहरूले गलत गरि नै
1: हाल्नु सबैले कम्फर्टेबल त खोज्छन् है. 2077 सालमा तपाईँकै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दुईजनाले निर्णय गर्न पाउने गरी राज्यसभाका अध्यक्ष गणेश तिमिल सेना र प्रधानमन्त्रीले नै भकाभक सिफारिस गर्ने गरी त बना ल्याउनु भएको थियो नि त होइन अध्यादेश.
0: होइन होइन, त्यस्तो चाहिँ त्यो परिस्थिति त्यो फरक हो. अहिले उहाँहरूको परिस्थिति फरक हो र अब त्यति बेला हिजो विगतमा चाहिँ गल्ती भयो नै भने पनि त्यसको पनि समीक्षा गर्नुपर्छ. तर संवैधानिक परिषदको मान्यता हामीले कसरी किन स्थापित गर्न खोजियो, किन संवैधानिक परिषदबाट यस्ता महत्वपूर्ण नियुक्तिहरू गर्न खोजियो भन्ने कुरा चाहिँ त्यो कुरा मुख्य कुरा हो. हामीले चाहिँ लोकतन्त्रलाई बलियो बनाउन खोजेको हो, हामीले चाहिँ संस्थालाई बलियो बनाउन खोजेको हो र चाहिँ एउटा खास ठाउँहरूमा पोलिटिकल इन्फ्लुएन्स नहोस्, त्यो मेरिटोक्रेसीमा त्यो जाओस् भन्ने उद्देश्यको लागि संवैधानिक परिषदबाट निर्णय गरेर त्यस्ता व्यक्तिहरू अथवा त्यस्ता संस्थाका प्रमुखहरू चाहिँ हामीले बनाउने भनेर त्यो संवैधानिक एउटा चाहिँ मान्यता संवैधानिक एउटा त्यो प्रावधान चाहिँ राखेर अगाडि आएको हो. हाम्रो मूल उद्देश्य भनेको राज्यका मूलभूत ठाउँहरूमा चाहिँ त्यो मेरिटोक्रेसीको रूपमा चाहिँ त्यो अगाडि बढोस्, त्यसमा चाहिँ राजनीतिक हस्तक्षेप नहोस् भन्ने चाहिँ त्यसको मूल आशय हो. त्यो कुरालाई त हामीले स्थापित गरेर जानु पर्यो.
1: राजनीति
0: भएको छ भने पनि त्यसको हामीले समीक्षा गर्नुपर्ने हुन्छ. तर हाम्रो असल परम्पराहरूलाई भत्काउन मिल्दैन, लोकतन्त्रको मूल्यलाई हामीले चाहिँ कमी हुन दिनु हुँदैन. संवैधानिक केही मान्यताहरू छन् त्यसलाई चाहिँ बोकेर अगाडि बढ्नुपर्ने हुन्छ. तर अहिले चाहिँ बालन सरकारले जुन अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी जुन अध्यादेश ल्यायो र त्यसमा जस्तो प्रावधान 50%ले निर्णय गर्न सक्ने भन्ने खालको प्रावधान जसरी ल्याइयो नि, त्यो त एउटा चाहिँ बहुमतीय जुन सिद्धान्तहरू त्यसको त विपरीत गयो. त्यसकारणले उहाँहरू जसरी चल्न खोज्दै हुनुहुन्छ उहाँले त आखिरी मेरिटोक्रेसी भनेर भन्नुभयो, तर उहाँहरू स्वयं चाहिँ आफ्नो मान्छेको खोजी गर्न थाल्नुभयो. त्यो नै उहाँको व्यवहारको चाहिँ एउटा खोट हो. त्यसकारण उहाँहरू जसरी चल्न खोज्दै हुन्छ
1: उहाँहरूले न्यायालयमा चाहिँ डाकुमेन्ट गर्नुपर्नेछ, न्यायालयमा सुधार गर्नुपर्नेछ. हिजोका राजनीतिक नियुक्तिहरूलाई चाहिँ अब 1594 नियुक्ति त खारेज भएका छन्, यद्यपि मुद्दा परेका छ. त्यसले अब न्यायाधीशहरूले के गर्नुहुन्छ, अदालतले के गर्छ, त्यसको फैसला त पछि आउला, त्यो हेर्न बाँकी छ. तर सुशासनको विषयमा चाहिँ नो कम्प्रोमाइज भन्ने छ क्या सरकारको मेनमोटो.
0: त्यो कुरा चाहिँ उहाँहरूले भन्ने एउटा गर्ने तरिका चाहिँ अर्को देखियो. उहाँहरूको भन्न चाहिँ उहाँहरूले अब यहाँ सुशासनको लागि भनेर नारा चाहिँ सुशासनको दिनुभयो, तर कुशासनको शुरूआत आफैले गर्नुभयो. शुरूबाट नै राजनीतिक नेतृत्वको प्रतिशोधपूर्ण गिरफ्तारी उहाँले गर्नुभयो. सुकुम्बासी बस्तीमा चाहिँ बिना छानबिन हठात र बलात् डोजर चाहिँ चलाउने काम उहाँहरूले गर्नुभयो. ठूला व्यापारी व्यवसायीहरूलाई आतंकित बनाउने गिरफ्तारी गर्ने काम पनि उहाँहरूले गर्नुभयो. विद्यार्थी युनियन ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने खालका निर्णयहरू पनि उहाँहरूले गर्नुभयो. सामाजिक सञ्जाल मिडियामाथिको जुन अङ्कुश हो त्यो कुरा पनि हामीले देखि नै हालियो. पछिल्लो चाहिँ यो संवैधानिक परिषद सम्बन्धी अध्यादेश, अरू अध्यादेशहरू र जुन तरिकाबाट उहाँहरू चल्न खोज्दै हुनुहुन्छ, यो सबै कुरालाई हेर्दाखेरि चाहिँ उहाँहरूको बाटो भनेको चाहिँ सर्वसत्तावादी बाटो हो, अधिनायकवादी बाटो हो. यसले न त लोकतन्त्रलाई बलियो बनाउँछ, न जनतालाई अधिकार सम्पन्न बनाउँछ, न त आजको चाहिँ नि जनताको अपेक्षा बमोजिम विकास र समृद्धि नै अगाडि बढ्छ, जनताको जीवनमा नै परिवर्तन आउँछ. त्यसकारणले गर्दाखेरि चाहिँ बालन सरकार जसरी अगाडि बढ्न खोजिरहेछ यो गलत छ र उहाँहरूले आफूलाई सच्याउनुपर्छ. त्यही नै हो.
1: अब अहिले नेकपा एमालेले चाहिँ कसरी हेरिरहेको छ यी गतिविधिहरूलाई? तपाईँहरू त एकदम कमजोर हुनुहुन्छ प्रतिपक्षीका हिसाबले पनि, होइन? नेकपा एमाले त निकै ठुलो बलड्याङ खायो नि त यो निर्वाचनमा.
0: होइन, हामी आफू चाहिँ सम्हालिँदैछौँ र हामी आफू सम्हालिएर आफूलाई चाहिँ समयानुकूल परिवर्तन गरेर अनि हामीले चाहिँ यो

0: सरकारका चाहिँ गतिविधिहरूलाई त्यस बमोजिम जवाब दिने तयारी हामीले गरि नै रहेछौं। यो सरकारको यो ढाँचाका जाले यो सरकार अगाडि जान सक्दैन। र अर्को कुरा, हामीले चाहिँ यी विषयहरूलाई यसको खण्डन मण्डन त हामीले गरि नै रहेछौं, तर पनि के हो भने सरकारको 100 दिनसम्म चाहिँ कम्तीमा पनि यो लोकतन्त्रको मान्यता छ 100 दिनसम्म चाहिँ पर्खिनेर हेर्ने भन्ने, अहिले त त्यो पनि गर्न पाइएन। सरकार यसरी अगाडि बढ्यो जुन गतिविधिले गर्दाखेरि चाहिँ जनतामा एउटा आतंक सिर्जना हुने स्थिति बनि नै सक्यो।
1: जनतामा आतंक सिर्जना भन्दा जनता त खुसी छन् कि अहिले बालेन सरकारको काम देखेर सबै हर्षविह्वल छन् नि जनताहरू त होइन? तपाईँले तपाईँलाई थाहा छ, हेर्नुहोस् त अहिले सुकुम्बासी बस्तीमा होइन अव्यवस्थित बसोबासीहरूलाई हटाइएको
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्रा पाखे मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848191632।

0: Extreme energy drink.
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 2 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही जेठ 2 गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
9: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0767 42 2027,
9: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597,
9: 98511 89918।
11: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रम मा चाहिने जानकारी
11: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
12: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0162-552-493, 552-494, 582-778।
13: रेडियो दिदी बहिनी 95.2 MHz।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन हो।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले पनि आफ्नो अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि एमाले सांसद साजिदा सिद्दिकी हुनुहुन्छ। हार्दिक स्वागत छ। निर्वाचनमा सहभागी भएर प्रचार प्रसारमा व्यस्त भएर फेरि निर्वाचित भइसकेपछि पहिलो पटक तपाईँ यसरी सार्वजनिक रूपमा चाहिँ संवाद गर्दै हुनुहुन्छ।
1: अब रोड संवाद त भएको छ, तर यसरी यो फर्स्ट हो।
0: अनि कस्तो अनुभव हुँदैछ? संसद पनि शुरू भएर केही बैठकहरू अगाडि बढ़िसके।
1: संसद शुरू भएपछि बैठकहरू बस्दा त राम्रै अनुभव छ। अब किनभने म तपाईँलाई थाहा छ, थाहा छैन, म 25 इयर्सदेखि जनताकै सवालमा काम गर्दै आइरहेको र मेरा थुप्रै आवाजहरू सड़कबाट आए र त्यो सदनसम्म पनि पुगेको आवाजहरू हो। त्यस कारणले गर्दा मेरो लागि सदन एकदमै नौलो त होइन, तर पोस्ट चाहिँ पहिलो भएको हुनाले यो गर्व पनि लागेको छ। किनभने देशको संघीय तर्फको सांसद, त्यो पनि एउटा पछाडि परेको कम्युनिटी, मुस्लिम कम्युनिटीबाट, त्यसमा पनि संघर्ष गर्दै आएको महिला, त्यसमा पनि एकल महिला, त्यस कारणले गर्दा चारैतर्फबाट हेर्दा सदनको पावर, वर्क प्लानहरू, एभ्रिथिङ वेल, ठिक छ।
0: अनि अब के गर्ने विचार गर्नुभएको छ त सांसद भएर संसदमा प्रवेश गरिसके?
1: एउटा त हामीले अब ऐन कानूनहरू तर्फ पनि हेर्ने कुराहरू जुन छ, अब त्यसमा पनि हेर्नुपर्छ। किनभने सांसदको पहिलो काम नै दस्तावेजीकरणका सवालहरूमा हुन्छ, ऐन कानूनहरू होइन, अब संविधानका कुराहरू पनि हेर्नु पर्ला, अरू थुप्रै नीति नियमहरू छ, कतिवटा विषयहरू होला जो ड्राफ्ट छ होइन, त्यो सिस्टममा गएको छैन, त्यो कुराहरू पनि हेर्नु पर्ला र त्यो सँगसँगै जनताका सवालमा पनि काम गर्नुपर्छ। किनभने जनताले धेरै विश्वास गरेर नेकपा एमालेलाई मत दिनुभएको छ र त्यो मतको सदैव सम्मान छ मेरो व्यक्तिगत तर्फबाट र नेकपा एमालेको तर्फबाट।
0: दाङलाई अलि बढी जोड बल त तपाईँको तर्फबाट हुन्छ नि, समानुपातिक भएकोमा केही हीनताबोध अथवा निर्वाचित अथवा प्रत्यक्षबाट लडेर आएकोमा त्यस्तो केही गौरव, त्यस्तो खालको केही अनुभवहरू तपाईँको भएर संसदमा प्रवेश गर्नु?
1: अब संसदीय टीममा त दुईटा सेक्टर छ, एउटा प्रत्यक्ष, एउटा समानुपातिक। यो राज्यले फाइनल गरेको चीजमा यसलाई गर्व गर्नुपर्छ। कोही समानुपातिकबाट आएका छौ, कोही प्रत्यक्ष चुनाव लडेर आएका छौ, त्यो मेरो मात्रै दल होइन, सबैको सिस्टम त्यही नै छ।
0: संसदमा प्रवेश गर्दाखेरि त्यस्तो केही कति कति ढुकचुक छ र समानुपातिक र प्रत्यक्षको
1: छ, त्यो जनताबाट
0: संसदमा गरिने व्यवहारमा
1: सुन्छु न हजुर, त्यो जनताबाट छैन, पार्टीबाट छैन, पार्टी र जनताबाट सम्मान माया छ, सम्मान व्यवहार छ, तर यो बीचमा देशका प्रधानमन्त्री, मेरो पनि प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले यो बीचमा निकै क्षेत्रबाट, सबै क्षेत्रबाट सांसदहरू बोलाएर उहाँहरूसँग बहस गरिरहनु भएको छ, कुन क्षेत्रमा काम गर्ने अथवा के गर्ने उहाँहरूको भित्री कुरा होला, मलाई त्यति आइडिया भएन, बट उहाँले बोलाउँदाखेरि प्रत्यक्ष बोलाउनु भयो जस्तो लाग्छ, हामीलाई त्यति खबर गरे जस्तो त मैले मानिन।
0: अनि चित्त
1: दुख्छ, एकजना मान्ने ढोकामा पुगेर फर्किनुभयो समानुपातिक मान्ने, त्यस कारणले गर्दा समानुपातिक र प्रत्यक्ष दुइटै सेम हो, प्रोसेस आई थिङ्क नेम मात्रै फरक हो, तर वर्क प्लान सेम भएको हुनाले त्यो नगर्नु पर्थ्यो। एउटा देशको प्रधानमन्त्रीले पनि एउटा क्षेत्रमा बहस गर्दा के बिग्रिया थियो र समानुपातिक र मानव लुम्बिनीकै भए पनि समानुपातिक र प्रत्यक्षलाई बोलाएर छलफल गर्दा केही बिग्रिँदैन। हामी सबैको सवाल एउटै हो, हाम्रो साझा सवाल हो, त्यस कारणले साझा सवालमा हामीलाई छुट्टाउँदाखेरि देशकै प्रधानमन्त्रीले किन यस्तो गर्नु भएको जस्तो लाग्ने, अनि लुम्बिनीबाट पनि धेरै साथीहरू अरू ठाउँबाट साथीहरू मान्यजीहरू बसेर छलफल गर्नुभयो, तर मलाई त कहीँ कल आएको छैन या म मिस
0: पनि हुन सक्छ। समानुपातिकको लागि फेरि दोस्रो चरणमा अर्को संवाद पनि गर्ने योजना
1: बनाउनु, त्यो त गलत हो नि हजुर, त्यो त गलत हो।
0: भनेको समानुपातिक र प्रत्यक्ष दुईटै सांसदलाई बोलाउनु पर्छ,
1: त्यसो भने त समताका कुरा किन गर्ने, समानताका कुरा किन गर्ने? त्यसो हो भने त तपाईँले शुरूमै छुट्याइहाल्नु भयो त।
0: एउटा प्रधानमन्त्रीको तर्फबाट गरिएको व्यवहारमा तपाईँलाई त्यस्तो चित्त दुख्छ भने अरू संसद सचिवालय अथवा संघीय संसदमा त्यहाँ समानुपातिक प्रत्यक्षको त्यस्तो कुनै रेखाहरू छ देख्नुभयो?
1: त्यस्तो त छैन, तर छलफल गर्दा किन यस्तो गरेको होला, मान्यजीहरूले नै किन यस्तो गर्नुभएको होला, देशको प्रधानमन्त्रीले यो गलत भयो भन्ने कुराहरू चाहिँ गरिराखेको अवस्था छ।
0: संघीय संसदभित्र प्रवेश गर्दा त्यस्तो कुनै विभेदको महसुस हुँदैन अहिले पनि?
1: त्यस्तो विभेदको महसुस हुँदैन, तर पनि त्यहाँ बोल्ने क्रमहरूमा र बसाइ सबभन्दा कुरा हामी मलाई फिल भएको है, मलाई फिल के भएको भने सरकार पक्ष र हामी प्रतिपक्ष होइन, मुख्य प्रतिपक्ष र प्रतिपक्ष भनौँ, त्यो बसाइ नै एकदम टिपिकल रूपमा अगाडिबाट यसरी छ, अनि कंग्रेस नेकपा एमाले यसरी जसरी दल आएको छ, पावर जसरी छ त्यही अनुसारले मिलाएको त होला, तर कस्तो भयो भने सिधै के त्यो छुट्टेको जस्तो फिल हुँदो रहेछ मलाई सदनभित्र जाँदा, र सदनभित्र जाँदाखेरि मलाई त्यो अवस्था देख्दाखेरि अलि नमजा लागेको।
0: भलै अहिलेको अस्थायी रूपमा हो, थायी रूपमा भोलि राम्रो त्यो साँच्चीकै बनिराखेको हलमा बस्दाखेरि अझ अलि सजिलो महसुस
1: होइन? जस्तो इक्जाम्पल हामी त प्रतिपक्ष हो, तर यसो हेर्यो भने त्यो सरकार पक्षको टिम एकतिर बसिरहनु हुन्छ, अनि उहाँहरूसँग मेलमिलाप कहिले होला त, घुलमिल कहिले होला त, होइन एकअर्काले माया साटासाट कहिले होला त, सहयोग कहिले होला त भन्यो भने त, यदि यही रूपमा जाने हो भने मलाई लाग्छ हाम्रो कार्यकालमा उही हेलो हाय हेलो नमस्ते के छ खबर भन्ने बाहेक आउटले त्यो होला जस्तो लाग्छ।
0: बस्दाखेरि चाहिँ छुट्टा छुट्टै बसे पनि आउँदा जाँदा त भेट हुन्छ होला नि त अरू सांसदसँग पनि,
1: तर होइन त्यो त हेलो हाय चिनेको छौ नि, थुप्रै राष्ट्रपामा पनि हाम्रै साथीहरू हुनुहुन्छ, त्यसले गर्दा त्यस्तो त भएन, तर बसाइले मलाई चाहिँ के लाग्यो भने कता कता नमिलेको जस्तो, इक्जाम्पल हामी थोरै छौ, थोरै भए पनि त्यो सिट कस्तो हुनुपर्छ भने गुरुकुल जस्तो हुनुपर्छ के, म जहाँ जान्छु म त्यहाँ बस्छु होला, म बहस गर्दा प्रतिपक्ष भए पनि
0: तपाईँ एमालेको सांसद त हो, तर एमाले सँगसँगै तपाईँले सिङ्गोदाङको पनि प्रतिनिधित्व गर्नुहुन्छ समग्र देशको पनि, र मुस्लिम समुदायबाट तपाईँ सांसद रूपमा पनि हुनुहुन्छ, यो विभिन्न क्षेत्रमा काम गर्नु पर्दाखेरि अथवा विभिन्न क्षेत्रको कुरा सुन्नु पर्दाखेरि त्यो अन्यल जस्तो बोझ जस्तो हुन्छ कि साँच्चीकै त्यसमा पनि तपाईँले फरक फरक ढंगबाट काम गरिराख्नु भएको छ?
1: होइन, मलाई त्यसमा कुनै पनि म्यानेजमेन्ट गर्नलाई समस्या छैन, तपाईँलाई थाहा छ म जुन सेक्टरबाट आएँ त्यसमा म सयौं विषयमा काम गरेको छु, म आफै रिसर्च पाँच पाँचवटा बुक निकालेको मान्छे, मनसुन लभको राइटर होइन, र भीमराव अम्बेडकर अवार्डी 2018 यसो काम गर्दा मैले 2060 सालबाट यता र सिसा नेपाल दर्ता गरेर आएको यता र त्योभन्दा अगाडिका तीन चार वर्षसम्म म टोटल सोसल मुभमेन्टमा लागेको हुनाले मलाई जात जाति होइन त्यो वर्ग क्षेत्र त्यो समुदायमा काम गर्न कुनै प्रब्लम छैन, मेरो तर्फबाट कुनै पनि प्रब्लम छैन। इक्ज्याक्ट मैले त्यो समिति हेरेँ दसवटा, त्यो समितिमा काम गर्नुपर्छ भनेर हेर्दा कुनै समिति मसँग बाँकी रहन्छ के, म सदनमा
0: बाहिर
1: बसेर जुन काम गरे त्यो सबै मेरो विषयहरू पर्छ, र मैले पार्टीलाई मलाई कानूनतर्फ दिनुहोस् किनभने म महिला बालबालिका मानव अधिकार क्षेत्रमा होइन राइट्सको कुरामा लको कुरामा धेरै काम गरेर आएको हुनाले मेरो थुप्रै वर्ष यही ठाउँमा बितेको भएको हुनाले अझै पनि न्यायका पक्षलाई अझ अगाडि लैजानुपर्छ भनेर मैले कानून समितिमा आएको छु, अब के गर्छ थाहा छैन।
0: अनि कानून समितिमा रहेर त्यहाँबाट धेरै के काम हुन्छ भने तपाईँले विश्वास त्यो आत्मविश्वास छ?
1: कानून समिति त नामै कानून त होइन,
0: तपाईँको योगदान त्यसमा के रहन्छ?
1: मैले भनिहालेँ त, नीति नियमका कुराहरू, संविधानलाई हेर्ने कुराहरू होइन, अनि महिला बालबालिका युवाका सवालमा कहाँनिर हामी चुकेका छौं त्यो कुरालाई अझ अगाडि कसरी लग्न सक्छौ, पर्फेक्ट फ्रेमवर्क तपाईँलाई थाहा छ, जब पर्फेक्ट फ्रेमवर्क हुन्छ नि अनि मात्रै रिजल्ट बेस्ड काम गर्न सकिन्छ होइन, त्यस कारणले फ्रेमवर्क नै पावरफुल बनाउनुपर्छ।
0: मुस्लिम समुदायको लागि चाहिँ के गर्न बाँकी छ?
1: मुस्लिम समुदायको लागि मैले गर्नुपर्ने फर्स्ट एजुकेशन प्लान, एजुकेशनको एकदम राम्रो लग्नुपर्छ, त्यो मदरसाबाट होस् अथवा हाम्रा समुदायका बालबालिकाहरू युवा युवतीहरू अरूमा पढिरहनु भएको छ, यो कुरालाई बढी फोकस गर्नुपर्छ, किनभने मुस्लिम समुदायका बालबालिका जो मदरसा शिक्षाबाट आउनु भएको छ उहाँसँग दुईटा नलेज छ, एउटा राज्यको नलेज छ, एउटा आफ्नो कम्युनिटीको नलेज छ। त्यस गर्दा हाम्रो बच्चा झन् पावरफुल हो, त्यसले गर्दा एजुकेशनमा मैले काम गर्नुपर्छ र हाम्रा बालबालिकाहरू डाक्टर, इन्जिनियर, पाइलट होइन, देशको सुरक्षा निकायदेखि लिएर हरेक तह र तबकामा पुर्याउन जरूरी छ। हुन त म 25 इयर्सबाट यही काम गर्दै पनि आएको छु, पहिलाको अवस्थामा अहिलेको अवस्था धेरै चेन्ज, धेरै फरक, धेरै रिजल्ट बेस छ, तर पनि अझै धेरै काम गर्न बाँकी छ।
0: 25 वर्षमा के के राम्रो काम भयो, अझै के के गर्न बाँकी छ?
1: मैले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक यो चारवटै पिलरलाई लिएर हिँड्दाखेरि लगभग सबै पिलरहरूमा 75% हाराहारीमा हामी पुगेका छौं, तर मुस्लिम कम्युनिटीका कुरा गर्दा अझै पनि 50-50 हाराहारीमा काम गर्न जरूरी।
0: तपाईँले युवाको कुरा त गर्नुभयो, महिला अथवा जसलाई साँच्चीकै मूलधारमा ल्याउन समग्र मुस्लिम समुदाय जोडिन त्यो आफैमा बाँकी होला, त्यो भित्र पनि महिला अथवा त्यो भित्र पनि अरू सीमान्तकृत समुदाय वर्ग त अवश्य पनि होला, त्यसको लागि चाहिँ के काम गर्न तपाईँले बाँकी छ?
1: अब त अवेरनेसको पाटोलाई पनि बढी पिकअप गरेर अर्थ म्यानेजमेन्टमा पनि काम गर्न जरुरी,
0: सचेतना जगाउने र आर्थिक व्यवस्था
1: हो, किनभने जब तपाईँको अर्थ बलियो हुन्छ नि हजुर, तब तपाईँको एजुकेशन होस्, हेल्थ होस् होइन, अरू अवेरनेसको पाटो होस्, तपाईँले लगाउने, खाने, हिँड्ने, तपाईँको त्यो बहसको विषय होइन, एभ्रिथिङ तपाईँको मेन्टेन हुन्छ कि। तपाईँ अर्थलाई म्यानेजमेन्ट गर्न सक्नु भएन भने गाह्रो हुन्छ। इक्जाम्पल मलाई अब 5 घण्टापछि दाङ गएर एउटा कार्यक्रम गरेर आउनु छ भने म 5 घण्टामा म्यानेज गर्नको लागि म प्लेन चढ्नै पर्छ क्या, चढ्नै पर्छ, नत्र म त दाङ त पुग्दैन होइन। त्यस कारणले गर्दा अर्थ म्यानेजमेन्ट ठूलो कुरा हो र म त मेरो फ्यामिली, मेरो फादर त बित्नु भयो होइन, म मिस गर्छु मेरो फादरलाई, आज यो चेयरमा पुर्याउनलाई मेरो फादरले धेरै धेरै धेरै सहयोग गर्नुभयो, मेहनत गर्नुभयो बुवाले होइन, तर आज मिस गर्दैछु, उहाँ जीवित हुनुहुन्न, तर पनि मेरो फादरले मलाई चाहिँ कुनै सेक्टरमा कमी राख्नु भएन होइन, समुदायसँग उहाँ चाहिँ पिलर भएर उभिनु भयो। म हिजो बहिष्कृत भएको मान्छे हो नि त, किन शिक्षाको कुरा गर्दा होइन, समाज परिवर्तनको कुरा गर्दा, म केटाहरूसँग हिँड्दा, बहस गर्दा, म त बहिष्कार भएको मान्छे हो त,
0: यससँग बुर्का पनि जोडिएर आएको थियो,
1: बुर्का जोड्नु त भन्दा पनि के, बुर्का भनेको मलाई के लाग्छ भने अब पहिला मैले पनि नबुझाउन सक्छ, तर पर्दा सिस्टमलाई हेर्दा अहिले जाँदा पर्दाले केही कुराहरूलाई छेकेको रहन्छ। पहिला पनि बुर्कै लगाएका महिलाहरू पनि देख्न सकिन्छ, डाक्टर हुनुहुन्छ, तर के हो भने म के भन्छु भने तपाईँलाई जे इजी ड्रेस लाग्छ तपाईँ लगाउनुहोस्, तर तपाईँ काम गर्नुहोस्, तपाईँ काम गर्नुहोस्, तपाईँ अर्थमा अगाडि बढ्नुहोस्, तपाईँ समाजमा अगाडि बढ्नुहोस् होइन, तपाईँ यस्तो पावरफुल चेयरमा जानुहोस् जहाँबाट तपाईँले काम गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दा मलाई चाहिँ फिल चाहिँ त्यो हुन्छ, म 25 वर्ष अगाडिदेखि जसरी लागे खाए नखाई है दुःख त्यो कस्तो थियो तपाईँलाई थाहा छ होइन, आज त धेरै सहज वातावरण छ, तर पनि परिवर्तन चाहिँ हुन्छ हुन्छ। आज थुप्रै बहिनीहरू, थुप्रै भाइहरू पढिरहनु भएको छ, यो के हो त, यो परिवर्तनको एउटा पिलर हो नि त। त्यसले गर्दा अब त म के कुरामा पुगेँ भने तपाईँ के लाउनुहुन्छ मेरो इन्ट्रेस्टको विषय भएन, मेरो इन्ट्रेस्टको विषय हुँदै भएन अब यो चेयरमा पुगिराख्दा, तर तपाईँ के काम गर्नुहुन्छ मेरो इन्ट्रेस्टको विषय भयो।
0: अहिले एकल महिलालाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा त्यसै पनि सकारात्मक अझ बन्न सकिरहेका छैन, तपाईँले अघि कट्याउनुभयो मुस्लिम समुदायभित्र एकल महिलाहरू अथवा उनीहरूको स्वतन्त्रताको विषयलाई लिएर अब सांसद बन्दै हुँदै गर्दाखेरि तपाईँले केही कानून बनाउनु पर्ने अथवा संशोधन गर्नुपर्ने त्यतातिर पनि केही सोच्नु?
1: एकल महिलाको विषयमा यस्तो भयो सर, मुस्लिम भित्र त महिलाहरूलाई सम्मान छ है, फेरि म आफै पनि मेरो घरमा थुप्रै जात जातिका बुहारीहरू हुनुहुन्छ, सबैलाई सम्मान छ। मुस्लिम समुदायभित्र महिलाको एकदम पावर, भित्र पावर छ होइन, उहाँलाई कुनै टेन्सन छैन, कमाउनु परे होइन, केही गर्नु परे होइन, आनन्दले पकाउनु भएको छ, खानु भएको छ, बस्नु भएको छ होइन, टिभी हेर्नु भएको छ, आफ्नो काम गरिरहनु भएको छ, चाइल्ड प्रोटेक्सनलाई, केयरिङको लागि, स्कुलिङको लागि सपोर्ट गरिरहनु भएको छ। तर एकल महिला होस् या विधवा महिला होस् त्यहाँ चाहिँ सम्मान देखिन्छ होइन। तर ज्येष्ठ नागरिकको सवालमा पनि कहीँ कतै तपाईँले मुस्लिम समुदायको ज्येष्ठ नागरिक आश्रममा पाउनुहुन्न, त्यति सम्मान छ मुस्लिम कम्युनिटीभित्र, किनभने हामीले आफ्नो बुवा बाजे अथवा जे हुनुहुन्छ सबैलाई हामी सम्मान गर्दै हिँड्छौँ नि त ज्येष्ठ नागरिकलाई, त्यसै गरी बालबालिकाको संरक्षणको सवालमा पनि छ।
0: तपाईँ सांसद भइसकेपछि पहिलो दिनमा त्यो लोगो सहित झोला र केही पढ्नको लागि चीज वस्तुहरू झोलामा राखिएको थियो, खास के थियो त्यो झोलामा चाहिँ?
1: संविधानहरू थियो अनि त्यो दस्तावेजहरू थियो, अब एनहरूका कुराहरू छ अनि बजेट प्लानहरू छ, यस्तै राखिरहेको छ।
0: सबै पढिसक्नुभयो कि?
1: नै बाँकी छ नि हजुर, त्यो दैनिक अरू पनि थपिरहेको हुन्छ अनि पढि एकदम म पढन्ते हो फेरि, होइन मेरो त्यो रिसर्चहरूको काम पनि भएको हुनाले म आफै पनि वर्क प्लानमा धेरै मेहनत गर्ने, अनि पो मैले स्टाफ चलाउन सक्छु त, अनि मेरो टिम चलाउन सक्छु, त्यसले गर्दा मेरो मेहनत धेरै छ, मलाई पढ्नमा लेख्नमा केही पनि समस्या छैन, म 7 दिनमा उपन्यास लेखेको मान्छे होइन, 5-5 वटा किताब लेखिसकेको मान्छे, 6 दिनको सुत्केरी बसेर त पुरै यस्तो टाइप गरेको मान्छे होइन, त्यसले गर्दा मलाई यसमा केही प्रब्लम छैन, तर अझ पढ्न धेरै बाँकी छ। जस्तो कानूनहरूका कुरा त अब म पढ्दै आइरहेको पनि हो, तर कस्तो हुँदो रहेछ भने पढ्दैछ अनि आफूलाई चाहिए बेलामा खोज्नुपर्ने बेला भयो कि, अब
0: भनेको सबै कागजात पढिसक्नु भएको
1: छ? नै भेकै छैन, अनि कसरी भ्याउनु, धेरै छ,
0: दिनदिनै अलिअलि पढ्ने हो कि अथवा लगेर कुनै कुनामा थुप्रिसक्यो?
1: होइन, म पढ्ने पनि छु अनि अहिले बजेटको कुराहरूमा पनि व्यस्त छु, अनि अलिकत यो सदन 1 बजेदेखि यस्तो भएको हुनाले अनि बिहानको काम के गर्ने भन्ने पनि छ, अहिले अब 2-4 दिन त हामी केही दिन सदन र यही बजेटिङहरूको प्लानमा पनि व्यस्त छौ, अनि त्यसपछि त पढ्ने त सधैँभरि, अब त थाहा छ हजुरलाई आउटमा ध्यानै जाँदैन भने, पहिला टिकटक यता उतामा अलिक ध्यान दिन्छ, काठमाडौँ म आएदेखि मेरो यता त प्राय ध्यान जाँदैन,
0: होइन
1: व्यस्तता बढ्यो।
0: अनि त्यो जब तपाईँले झोला पाउनुभयो, लोगो एउटा प्रतिनिधि सभाको लोगो पाउनुभयो, त्यो बेलाको अनुभूत हुन त त्यतिखेर कस्तो थियो? त्यतिखेर सायद भेटेको भए अलि धेरै भन्न सक्नुहुन्थ्यो होला, अहिले चाहिँ सम्झनुहोस् न त्यो क्षण चाहिँ कस्तो थियो प्रतिनिधि सभाको?
1: वाह, एकदम राम्रो, त्यो क्षणमा त मैले भनिहालेँ यति खुसी लाग्यो होइन, अनि मैले 25 इयर्सदेखि परिकल्पना गरेको होइन, 62-63 आन्दोलनपछि थुप्रै यस्ता आन्दोलनहरू देखियो जसमा म सहभागी भएर म्यानेजमेन्टमा काम गरेँ, द्वन्द व्यवस्थापनको कुराहरूमा होस् या चाहिँ तपाईँको चाहिँ डिजास्टरका सवालमा होस् या कोविडको सवालमा होस् या चेलीबेटीहरूलाई भारतबाट उद्धार गर्ने सवालमा होस् या बालबालिकाको भारतबाट उद्धार गर्ने सवाल होस् या बर्डरमा यवाहनेसका कुरा होस्, स्कूल कलेज होइन, कुनै ठाउँ छैन मैले काम नगरेको, तर पनि गर्व चाहिँ लाग्यो, अनि गर्व लाग्दा फेरि मैले थ्याङ्क्स गड अल्लाहलाई थ्याङ्क यू भने होइन, पार्टीलाई पनि मिस गरे किनभने पार्टीले विश्वास गरेर पठाउनु भएको छ, पार्टीका अध्यक्ष सरदय नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली महासचिव उपाध्यक्ष लगायत सम्पूर्ण टिमहरूलाई चाहिँ मनबाटै थ्याङ्क यू भने होइन थ्याङ्क यू पनि भनिरहेको छु, अनि मेरो दाङ देशलाई अनि मेरो सबभन्दा बढी फादरलाई मिस गरे, अनि मम्मी भाइ जति हुनुहुन्छ मेरो फ्यामिलीमा सबैले सहयोग गरे हुनाले सबैलाई मिस गरे, तर गर्व के लाग्यो, म हिजो सड़कमा कराउँथे भने आज म सदनको चियरमा बस्दाखेरि म सड़कका आवाजहरूलाई सम्बोधन गराउनको लागि म लड्न सक्छु, बोल्न सक्छु, बहस गर्न सक्छु भन्ने चाहिँ एकदम गर्व लाग्यो, र अनि त्यो सँगसँगै मलाई चाहिँ मेरो देशको माटोप्रति गर्व लाग्यो किनभने म नेपाली हुँ र मेरो त्यो माटोप्रति यति गर्व लाग्यो नि, त्यो त्यसको त बयान गरेर म सक्दै सक्दैन, त्यति
0: व्यस्तता बढ्यो भन्नुभएको छ, कस्तो भनेको अबेरसम्म अथवा सबेरेदेखि के गरेर बित्छ आफ्नो व्यक्तिगत दैनिकी त छँदै नै छ, त्यो बाहेक फोन आउने हो, फोनको संख्या बढिराखेको हो कि?
1: फोनको संख्या पनि बढेको छ, अनि बिहान मेरो एउटा मलाई थाहा छैन मलाई माया गर्ने धेरै टिम हुनुहुन्छ जसले म बिहान उठ्दासम्म गुड मर्निङ आइसकेका हुन्छ, म भ्याएसम्म गुड मर्निङ जिएम जिएम जिएम छोड्छु, भ्याएन भने दिउँसो राति 2 दिनमा जे हुन्छ म रेस्पोन्स गर्छु उहाँहरूलाई,
0: नेता कार्यकर्ताको हुन्छ कि साँच्चै जनताहरूको
1: जनताको हो, कोही नारायणघाटबाट हुनुहुन्छ, कोही काठमाडौँबाट हुनुहुन्छ, कोही कहाँबाट हुनुहुन्छ होइन, तर उहाँ चाहिँ मलाई सम्मान गरेर जुन उहाँले मेरो ब्याकग्राउण्ड थाहा पाएर उहाँहरू क्लोजमा हुनुहुन्छ, उहाँहरूसँग मेरो धेरै कुरै हुँदैन।
0: आफ्नो मतदाता अथवा आफ्नो निर्वाचन क्षेत्रको दाङको कतिको आउँछ कुराहरू, यो भएन यसमा तपाईँले बोल्नु पर्यो,
1: धेरै आइरहेछ अहिले त, अहिले चाहिँ कस्तो थियो भने अलि पहिला मलाई लागेका कुरा म ठ्याक्कै फेसबुकमा लेखिदिन्थे क्या, किनभने त्यो पनि एउटा पावरफुल सञ्चार हो होइन, म आफै पनि मिडियाबाट एउटा सेक्टर हेर्ने भए हुनाले त्यो लेखिदिन्थे, अनि अहिले चाहिँ तपाईले सदनमा बोल्नु पर्छ, अलि नलेख्नुहोस् भनेर साथीहरूले भन्नुभयो, तर मलाई कस्तो कठिन लेखौँ जस्तो लाग्छ, किनभने अनि सदनमा सबै कुरा उठाउन सकिन्छ भन्ने पनि रहन्छ।
0: अब सामान्यतया संसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा हामी फेरि विकास निर्माण पुलिसा बाटोघाटोको कुरा फेरि गर्नुपर्ने स्थिति छ, त्यो नगर्दाखेरि भोट दिँदैन कि भन्ने डर पनि भयो, त्यो भनिसकेपछि फेरि नगरी कर पनि
1: होइन। मैले के देखेँ भने सदनमा पुगेपछि जनताको रेस्पोन्सिबिलिटीबाट टाढा हुनु हुँदैन, नियम कानूनका कुरा त्यो हाम्रो एउटा दस्तावेजीकरण हो, हाम्रो एउटा त्यो वर्क प्लानमै छ, तर जनताको सवालमा चाहिँ हामीले के गर्नुपर्छ भने जनताले डिमाण्ड गरेका कुरा त मेरो घरको कुरा त होइन, जनताको डिमाण्ड गरेको कुरा सरकारले सम्बोधन गर्नुपर्छ, त्यसकारणले जनताका आवाजहरू मैले मन्त्रालयमा पुर्याएर
0: भनेको विकास निर्माणमा हात हाल्नुपर्छ सांसदले भन्ने तपाईँको मान्यता?
1: हाल्नै पर्छ भन्ने मेरो मान्यता होइन सिधा कुरा, तर गर्नुपर्छ, दायित्व छ।
0: तर सरकारका संरचनाले त्यहाँ विकास निर्माणको काममा सही तरिकाले काम गर्यो भने त सांसदलाई पनि दुःख भएन, जनताले पनि यो सांसदको काम रहेनछ, यो चाहिँ त्यो सरकारवाला निकाले नै रहेछ भने त्यो स्थापित गर्नको लागि अब के गर्नुपर्छ होला? नयाँ सरकार शक्तिशाली सरकार भनिरहेको छ, त्यो अभ्यास गर्नको लागि
1: त्यो गर्दा म तपाईँले भनेकै कुरामा त्यो गर्ने हो भने हामी सांसदहरूको जुन प्लेटफर्म छ त्यो प्लेटफर्ममा हामी भिजेर काम गर्नुपर्छ हो, अहिलेसम्म त्यो आएको छैन, त्यसमा भिजेर काम गरेर जनताका सवालहरूमा सम्बोधन गर्नको लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरू अझ बढी एक्टिभ भएर सबै बजेटहरूको प्लान त्यहीबाट काम गर्दै गयो भने त्यो कुरालाई गर्न सकिन्छ, किनभने म अझै पनि के कुरामा क्लियर छु भने मेरो देशको सरकार पावरफुल हुनुपर्छ, बलियो हुनुपर्छ, र मेरो देशको सरकार हरेक नागरिकको बीचमा पुगेको हुनुपर्छ, हरेक क्षेत्रलाई टच गरेको हुनुपर्छ, हरेक नेपालीको त्यो मनलाई बुझ्न सक्नुपर्छ, किनभने हामीले त घर घरमा सिंह दरबार भनेर चाहिँ स्थानीय तह फोकस गरेर पठाएका छौं, त हाम्रा वार्डहरू छन्, हाम्रा गाउँपालिका छन्, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका होइन, प्रदेश संघ छन् त, यो प्लेटफर्मलाई, यो राज्यको प्लेटफर्म चाहिँ पावरफुल तरिकाले अगाडि ल्यायो भने हाम्रो डिफरेन्ट वर्क प्लान, सरकारको डिफरेन्ट वर्क प्लान, यो दुईटा वर्क प्लानलाई जब बीचमा हामी ल्याउँछौ तब हामी पावरफुल बन्छौ पनि, र हामीले कन्सेप्ट गरेको मेरो देशलाई एउटा एउटा पावरफुल देश भनेर लैजान सक्छौ।
0: त्यो बाहेक जस्तो तपाईँले संसदमा बोल्नको लागि पनि त्यही अनुसार तयारी गरिराख्नु भएको छ, त्यो के विषयमा बोल्ने नबोल्ने भन्ने कुरा आफ्नो मनमा लागेको कुरा हो कि अथवा तपाईँको निर्वाचन क्षेत्रबाट, तपाईँको जिल्लाबाट, त्यहाँबाट आउने सुझावको आधारमा हो कि अथवा पार्टीले आज फलानाजी यसरी बोल्नु पर्यो है भन्ने खालको हुन्छ कि कसरी के हुँदो रहेछ कस्तो?
1: अब मलाई त त्यो बाहिरको त्यति नलेज भएन, केही कुराहरू ज्वाइन गर्छु, त्यो कुराहरू अहिले यहाँ बोल्दिनँ, तपाईँलाई भन्दिनँ अहिले, किनभने मैले सदनमा बोल्नु छ, तर
0: अभ्यास नै कस्तो खालको रहेछ
1: होइन होइन, मलाई थाहा छ, अभ्यास चाहिँ जनताकै सवालमा धेरैले बोलिरहनु भएको छ, र त्यसमा मैले हिजो जति धेरै त होइन 57 कि कति लगभग 60 हाराहारी थियो, तर पनि केही मैले टिपेको थिएँ, टिप्दाखेरि नेपालको पोलिटिक्स, वर्क प्लान, घटनाहरू होइन, त्यो कुराहरूलाई लिएर बोलेको अवस्था पाए, र अर्को कुरा के हो भने सरकारलाई हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्रीज्यूलाई जसरी धरपकड गरियो, यो छिटो भन्दा छिटो छोड्नुपर्छ सरकारले, सरकारले
0: यो विषयमा चाहिँ बोल्न चाहनुहुन्छ?
1: त्यो त म बोलिहाल्छु, त्यो त अफकोर्स त्यो पनि म बोल्छु, जनताका सवाल सँगसँगै त्यो मेरो पनि सवाल हो, म बोल्छु, किनभने म ह्युमन राइट्समा आफै पनि काम गर्ने मान्छे।
0: अब अलिकति अघि तपाईँले कानून समितिमा बस्ने तपाईँको चाहना छ, प्रतिनिधि सभा अन्तर्गत विभिन्न संसदीय समितिहरूमध्ये कानून समितिमा तपाईँले बस्दै गर्दाखेरि तपाईँले पत्रकारिताको अभ्यास पनि गर्नुभयो, कानूनको विषय गर्नुभयो, अधिकारको रक्षाको लागि पनि तपाईँ लड्नुभयो होइन, अनि त्यसपछि यावत विषयमा तपाईँले गर्दै गर्दाखेरि भोलि कुनै कानून, यो कानून संशोधन गर्न पाए हुन्थ्यो अथवा यो कानून ल्याउन पाए हुन्थ्यो भन्ने चाहिँ अहिले त्यस्तो लागिरहेको छ कि छन् मनमा?
1: त्यति धेरै त अहिले ठ्याक्कै लागेको चाहिँ छैन, किनभने त्यो मैले एकदमै त्यसलाई एकदमै यस्तो तरिकाले त्यो बनाउनु पर्छ जो भोलि लगेर पेश गर्न सक्ने, तर मलाई एउटा कुरा लागिरहेछ, नेपालको कानून हाम्रो कानून किन यस्तो फितलो हुँदैछ, जो चाहिँ कुनै पनि चीजको प्रमाणहरू नखोजिकन मान्छेलाई बन्दी जस्तो बनाइन्छ? यो त सरासर गलत हो। यो कानून किन यस्तो गराइँदैछ भन्ने कुरा चाहिँ मलाई लागेछ। जस्तो इक्जाम्पल, कोही व्यक्ति गलत हुनुहुन्छ भने कानूनमा उहाँको विषयमा केही गयो भने कानूनको एउटा काम के हो भने एक्ज्याक्ट के हो त विषय भन्ने कुरा पनि हो नि। सोधपूछ गर्ने हुन सक्छ, तर सोधपूछ गर्ने आधारमै जबरजस्ती फसाउनु चाहिँ पाइँदैन।
0: विगतमा पनि अहिले पनि
1: मैले त्यो देखिरहेछु। त्यसले गर्दा त्यो चाहिँ कानूनले जे गर्छ त्यो गलत गर्छ। धरपकड गर्ने भन्ने चीज गलत हो। जस्तो सबै सुन्नुहोस् न हजुर, मानव अधिकारको एउटा अधिकारले आफ्नो बाँच्न पाउने अधिकार पनि दिएको छ नि। ठिक छ, म गलत छु, मलाई कानूनले लिन्छ भने म जेल जान तयार छु, तर म यहाँ बसिराख्दा, इक्जाम्पल म तपाईँसँग इन्टरभ्यू दिइराख्दा मेरो घरमा के भइरहेछ मलाई थाहा नहुन सक्छ, तर मेरो घरमा के भयो भन्दैमा मलाई लगेर पकडेर राख्नु भने त गलत हो नि। त्यस कारणले त्यो पहिला पनि मैले देख्दै आएँ, किनभने साठी सालबाट त म राज्यका थुप्रै निकायसँग टचमा काम गरिरहेको छु नि त।
0: मलाई अहिले तपाईँको पार्टीको नेतृत्वसँग जोडियो, अरू पार्टीको नेतृत्व अरू व्यक्तिलाई पनि त्यो खालको गलत थियो भने तपाईँको धारणा पार्टीले सांसदहरूलाई चाहिँ के कुराहरू भन्दो रहेछ? अहिले तपाईँले गरिराखेको अभ्यास भोगिराखेको चाहिँ के छ? हामी के सुन्छौँ भने दलका सांसदहरूलाई दलहरूले अङ्कुश लगाइदिन्छन्, राम्रोसँग भनेको चाहेको जस्तो बोल्न पनि दिन्नन्, अथवा यो बोल त्यो बोल भनेर निर्देशन दिन्छन्, मन लाग्दी भनेको आफ्नो स्वतन्त्रता भन्ने कुरा दिँदैनन् भन्ने सुनिन्छ। तपाईँ पहिलोपटक सांसद हुँदै गर्दाखेरि शुरूआती समय चाहिँ कस्तो छ तपाईँको?
1: अब नेकपा एमालेको म आफै पनि केन्द्रीय सदस्य नेता नै हो, म माननीय भए पनि म नेता हो। अस्ति हामी बैठक पनि बस्यौं र बैठक बस्ने बेलामा होइन, हामीलाई कानूनी सिस्टमबाट तालिम दिइयो, कहाँ हामी कसरी बोल्ने के गर्ने भन्ने। दुईजना एडभोकेट, सिनियर एडभोकेट सरहरूले ट्रेनिङ चलाउनु भयो त्यही कुराहरूलाई हो। नत्र पार्टीले चाहिँ यो बोल त्यो बोल भनेर भने होइन। अर्को कुरा के हो भने हामी संघतर्फ जति छौं 25 र अप्पर हाउसमा 11 36 जना छौं। 36 जना मान्नेमा केही मान्ने दोहोरिनु भएको छ, नत्र हामी नयाँ छौं। नयाँ भए पनि हामीमा त्यो क्वालिटी चाहिँ छ, किनभने हामीले त राजनीति गर्दै आएको छौं, समाजमा काम गर्दै आएको छौं। त्यसले गर्दा थुप्रै साथीहरू त्यस्तो भएको हुनाले यो बोल्ने त्यो नबोल्ने भन्दा पनि मलाई लाग्छ हाम्रो टिम चाहिँ अलि दक्ष नै छ, त्यसमा चाहिँ त्यस्तो गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन। नयाँ अभ्यास हुन्छ। अब तपाईँले कहाँ लगेर जोड्न खोज्नुभयो त्यो मैले भन्न सकिनँ, तर त्यस्तो चाहिँ छैन, किनभने नेकपा एमालेको सांसदहरूले गलत बोलेको जस्तो त मलाई लाग्दैन।
0: होइन, गलत भन्नेमा होइन कि विगतमा कस्तो देखियो भने कुनै राम्रो नराम्रो आफ्नो व्यक्तिगत भन्दा पनि पार्टीको लाइन जता छ त्यो अनुसार विरोध गर्नुपर्ने अथवा नारा जुलुस गर्नुपर्ने स्थिति भयो भने सांसदहरूले त्यसमा होमा हो नै गर्नुपर्ने त्यो खालको चाहिँ हो कि भन्ने ढंगबाट, तर तपाईँहरूको तर्फबाट त्यो नभएको पनि हुन सक्छ अथवा नयाँ खालको अभ्यास पनि हुन सक्छ।
1: सडकका आवाजहरू सदनमा पुर्याउँछौ, एउटा कानूनतर्फ वर्क प्लान गर्छौ। अर्को कुरा चाहिँ के हो भने सरकारले राम्रो काम गरेकोमा हामी आफै सपोर्ट गर्न तयार छौं, किनभने सरकार बलियो हुनुपर्छ भन्ने मान्यता त मेरो पनि हो, तपाईँको पनि हो, नेकपा एमालेको पनि हो। त्यसले गर्दा सरकारको राम्रो सवालमा हामी सहयोग गर्छौं। सरकारले गलत गर्न खोज्यो भने हामी आवाज उठाउँछौ, त्यो पनि यो चसक चुसुको आवाज होइन नि, बोल्ड आवाज उठाउँछौ। र सदन र सड़क दुईटैमा हामी आवाज उठाउँछौ। त्यस कारणले गर्दा सरकारसँग मेरो अपेक्षा, मेरो अनुरोध छ, मेरो सरकार म सदनमा बसिराख्दा कहीँ कतै गल्ती नगरोस् भन्ने कुरा म अनुरोध पनि गर्न चाहन्छु।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: हजुर, थ्याङ्क यू।
0: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको हेलो सांसदमा हामीले नेकपा एमालेका सांसद साजिदा सिद्दिकीसँग कुराकानी गर्यौं। विशेषतः नयाँ सांसदको अनुभव कस्तो रह्यो र अपेक्षा के गरिएको छ अबको संसदबाट भन्ने विषयमा उहाँसँग कुराकानी केन्द्रित गर्यौं। हेलो सांसदको संवाद श्रृंखलाको अर्को अंकमा हामी अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: रेडियो दिदी बहिनी 95.2 MHz

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक पुनर्मिलन र हिताधिकारीको कल्याणका लागि आयोजित भूतपूर्व सैनिक सम्मेलन सम्बन्धी रेडियो सामग्री लिएर उपस्थित भएका छौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धि प्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्दिलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई वैशाख 7 गते दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री झलेन्द्र भट्टराई र महासेनानी श्री सञ्जित श्रेष्ठ सिन्यालाई सहायक रथी दर्जाको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरूसहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा बलाधिकृत रथी श्री प्रदीपजङ केसी र नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। गोर्खाबाट चैत 27 गते शुरू भएको गोर्खा जितगढ़ी पदयात्रा रूपन्देही जिल्लाको बुटौल स्थित जितगढ़ीमा पुगेर वैशाख 7 गते सम्पन्न भएको छ। गोर्खा दरबारबाट शुरू भएको पदयात्रा 305 किलोमिटर दूरी पार गर्दै तनहु स्याङ्जा पाल्पा हुँदै 11 दिनमा रूपन्देहीको बुटौल स्थित जितगढ़ीमा पुगेर सम्पन्न भएको हो। पदयात्रामा सहभागी टोली जितगढ़ी पुगेपछि स्थानीय झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम गरी विजय उत्सव मनाइएको थियो। राष्ट्रियता, देशभक्ति र राष्ट्रिय एकताको भावना संचार गर्दै इतिहासको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको पदयात्राको क्रममा उल्लेखनीय रूपमा जनसमुदायको समेत उपस्थिति रहेको थियो। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खड़ा भएको 5 कम्पनीहरू तथा जितगढ़ी लड़ाईमा सहभागी गुरूबक्स गुल्मको झण्डा सहित ऐतिहासिक पोशाकमा बाजागाजा सहितको टोली सहभागी थियो। सुर्खेत स्थित पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको वैशाख 12 गते हवाई उद्धार गरेको छ। बेसले जुम्ला जिल्ला सिन्जा गाउँपालिका एककी 31 वर्षीय मनका महतलाई उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पताल पुर्याएको हो। यस्तै वैशाख 11 गते बेसले टाउकोमा गम्भीर चोट लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक पुरूषको उद्धार गरेको छ। बेसले तातोपानी गाउँपालिका 4 हाकुका 34 वर्षीय टीकाराम नेउपानेलाई उद्धार गरी नेपालगंज पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका 10 28 वर्षीय सरिता लावडलाई वैशाख 10 गते र कालीकोट जिल्ला पलाता गाउँपालिका 3 22 वर्षीय अप्सरा शाही तथा हुम्ला जिल्ला खारपुनाथ गाउँपालिका 5 45 वर्षीय सरिला शाहीलाई वैशाख 6 गते उद्धार गरी सुर्खेत पुर्याएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ भगवती प्रसाद गुल्म अन्तर्गत सुरक्षा पोस्ट डोलेबाट वैशाख 7 गते खटिएको टोलीले खुट्टा भाँचिएर घाइते भएकी एक चिनिया नागरिकको उद्धार गरेको छ। टोलीले सोलुखुम्बु जिल्ला खुम्बु पासङलामु गाउँपालिका 4 फोर्चेबाट 28 वर्षीय चिनिया नागरिकलाई स्टेचरमा बोकी हेलिप्याडसम्म पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ भैरवी दलगढ़बाट खटिएको टोलीले वैशाख 5 गते काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका 1 परिसरमा लडेर घाइते भएकी एक महिलाको उद्धार गरेको छ। टोलीले हाइकिङको क्रममा लडेर घाइते भएकी धादिङ जिल्ला सिद्धलेक गाउँपालिका 5 21 वर्षीय समिता घलेको उद्धार गरेको हो। यसै गरी चन्दननाथगढ़बाट खटिएको टोलीले काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका 1 सुन्दरी जल स्थित खोलाको ढुंगामा अड्किएका 2 बालकको वैशाख 1 गते उद्धार गरेको छ। टोलीले खोटाङ जिल्ला जन्ते ढुंगा गाउँपालिका 4 13 वर्षीय समीर राई र 15 वर्षीय सुभाष राईको उद्धार गरी आफन्तलाई बुझाएको हो। यसै गरी श्रीनाथगढ़बाट खटिएको टोलीले रसुवा जिल्ला लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमणका क्रममा बाटो बिराएका एक विदेशी नागरिकको वैशाख 1 गते उद्धार गरेको छ। टोलीले गोसाईकुण्ड गाउँपालिका 4 रिभर साइडबाट अस्ट्रेलियन नागरिकको उद्धार गरेको हो। नेपाली सेनाका युनिटहरूबाट खटिएको टोलीले देशका विभिन्न स्थानमा भएका आगोलागी तथा डडेलो नियन्त्रण गरेका छन्। यस क्रममा लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात श्रीनाथगण अन्तर्गतको अस्थायी सुरक्षा बेस हवेली डाँडाबाट खटिएको टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका तीन ग्यालसिङ स्थित एक स्थानीयको घरमा लागेको आगो वैशाख 11 गते निभाएको छ। त्यस्तै अर्जुनबाणगढ अन्तर्गत सुरक्षा पोस्ट जोगबुढाबाट खटिएको टोलीले डडेलधुरा जिल्ला परशुराम नगरपालिका चार स्थित एडी सामुदायिक वनमा लागेको डडेलो वैशाख 12 गते निभाएको छ। यसै गरी रणसादुलगढ़बाट खटिएको टोलीले इलाम नगरपालिका पाँच बिब्ल्याटी बजार स्थित दीक्षा ग्रिल उद्योगमा लागेको आगो वैशाख 10 गते निभाएको छ। यसै गरी गोरखबक्सगढ़बाट खटिएको टोलीले अछाम जिल्ला मंगलसेन नगरपालिका पाँच स्थित पालेवन सामुदायिक वनमा वैशाख 8 गते लागेको डडेलो निभाएको छ। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणबम गणले राप्ती सोनारी गाउँपालिका संघको सहकार्यमा वडा नम्बर 8 पेरानी स्थित शिवशक्ति माध्यमिक विद्यालयमा वैशाख 8 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सो शिविरमा सुगर युरिन तथा ईसीजी जस्ता ल्याब सेवाका साथै जनरल मेडिसिन अर्थोपेडिक दन्त जनरल ओपीडी आँखा इको र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। सो क्रममा 656 जना स्थानीय लाभान्वित भएका थिए। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वैशाख 4 गते वीरगंजमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई 5 विकेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधि जितेसँगै क्लबले नगद रू 10 लाख प्राप्त गरेको छ। नेपाल एडभेञ्चर रनिङ महासंघले काठमाडौँमा वैशाख 5 गते सञ्चालन गरेको मञ्जुश्री ट्रेल रेस 2026 सैनिक धावकहरू विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 50 किलोमिटर दौड़मा अमलदार गोपाल तामाङले निर्धारित दूरी 6 घण्टा 30 मिनटमा पूरा गरी विजयी हुनुभयो। त्यस्तै सुबेदार होमलाल श्रेष्ठ द्वितीय हुनुभयो भने महिलातर्फ प्युट सुनसरी रोकाया प्रथम र बन्दोबस्ती कार्य सिपाही राज्यलक्ष्मी रावल द्वितीय हुनुभयो। नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले वैशाख 4 र 5 गते दशरथ रंगशालामा सञ्चालन गरेको 25 आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा 32 पदक सहित त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन बनेको छ। प्रतियोगितामा 19 स्वर्ण 5 रजत र 8 काँस्य गरी 32 पदक सहित आर्मी क्लब टीम च्याम्पियन बनेको हो। उक्त प्रतियोगितामा हुद्दा रिना धिमाल र सिपाही सुमन मर्सेङ्गी मगर उत्कृष्ट खेलाड़ी भएका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राड जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एन्ड रेफ्रिजरेसन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्यान्ड, अशवाब, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउन्ड ह्यान्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाए दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। थप जानकारीका लागि 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ सैनिक पुनर्मिलन र हिताधिकारीको कल्याणका लागि आयोजित भूतपूर्व सैनिक सम्मेलन सम्बन्धी रेडियो सामग्री।
3: एक पटकको सिपाही सधैँको सिपाही, यो भनाईले एउटा सैनिकको जिम्मेवारी र राष्ट्रभक्तिलाई त दर्शाउँछ नै, यससँगै सैनिकप्रति राष्ट्र र संस्थाको भरोसालाई पनि उजागर गर्दछ। सैनिक बन्ने हुटुटीको प्रस्थान बिन्दुमै शारीरिक, मानसिक, शैक्षिक र उमेर लगायतका विविध पक्षहरू जोडिन्छन्। भर्ना छनौट परीक्षा त पहिलो खुड्किला मात्रै हो, जीवनका हरेक दिनले सैनिकको परीक्षा लिइरहेको हुन्छ।
4: समयक्रमसँगै अवकाश हुँदै जानु र रिक्त स्थानमा नयाँ भर्नाबाट पूर्ति हुनु जीवन्त संस्थाका नियमित प्रक्रिया नै हुन्। यही सत्यलाई आत्मसात गर्दै सैनिक पनि एक दिन सक्रिय सैनिक सेवाबाट अवकाश हुन्छ र सामाजिक जीवनमा फर्कन्छ। तर पनि भूतपूर्व सैनिकसँग संस्थाको सम्बन्ध उत्तिकै बलियो रहन्छ, यसैको प्रमाण हो भूतपूर्व सैनिक सम्मेलन।
3: यसै सन्दर्भमा आजको कार्यक्रममा हामी 2082 चैत 22 गतेदेखि 2083 वैशाख 5 गतेसम्म देशका विभिन्न स्थानमा 4 चरणमा सञ्चालन भएका भूतपूर्व सैनिक सम्मेलन र सहभागीहरूको अनुभव लिए उपस्थित भएका छौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
4: र म प्राविधिक उपसेनानी मनिष अधिकारी।
5: मैले तकमा लाएर जुन आए आम्दाखेरि बाटामा सोध्दै थिएँ कहाँ हो पुनर्मिलन, हो नेपाल आर्मीको त सधैँ भइरहन्छ त, हाम्रो त हुँदैन भनेर उनीहरूको अगाडि चाहिँ नाक ठाडो पार्ने चाहिँ गौरव यही ठुलो छ।
3: भूतपूर्व सैनिकहरूको हित अभिवृद्धिका लागि नेपाली सेना कल्याणकारी बोर्ड सक्रिय छ। यसै बोर्डको समन्वय र संयोजकत्वमा भूतपूर्व सैनिक सम्मेलनको प्रण सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कल्याणकारी कोषको दिगोपन भन्ने मूल सन्देशका साथ यस वर्ष पनि भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएका छन्।
4: यस वर्ष सञ्चालित सम्मेलनमा 22,053 जना भूतपूर्व सैनिकहरू सहभागी हुनुहुन्थ्यो। हरेक तीन वर्षमा सञ्चालन हुने सम्मेलन यस वर्ष मध्य पश्चिम पृतना, पश्चिम पृतना र मध्य पूर्वी पृतनाका जिम्मेवारी क्षेत्रभित्र विभिन्न मुख्य केन्द्र तथा उपकेन्द्रमा सञ्चालन भएका छन्। विभिन्न स्थानका सम्मेलनमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले सम्बोधन गर्नुहुँदै भूतपूर्व सैनिक एवं उहाँहरूको परिवार नेपाली सेनाको अमूल्य सम्पत्ति भएको बताउनुभयो।
6: भेटघाट तथा पुनर्मिलन केवल अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्ति भरणमा रहेका परिवारजनहरूको पुनर्मिलन मात्र नभई हामी बीचको भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने
4: भित्र विभिन्न मुख्य केन्द्र तथा उपकेन्द्रमा सञ्चालन भएका छन्। विभिन्न स्थानका सम्मेलनमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले सम्बोधन गर्नुहुँदै भूतपूर्व सैनिक एवं उहाँहरूको

0: मनाउने अवसर पनि हो। यस क्रममा यो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु हामी सबैको साझा दायित्व भएको तथ्य स्मरण गराउन चाहन्छु। भूतपूर्व सैनिक र सैनिक परिवार राष्ट्रका अमूल्य सम्पत्ति हुन्। यहाँहरू सबैको योगदानप्रति नेपाली जनता, नेपाली सेना र राष्ट्रले गौरव गर्ने वातावरण विकास गर्नु हामी सबैको साझा दायित्व हो।
1: चैत 22 गते मध्य पश्चिम प्रितना अन्तर्गत रूपन्देही, कपिलवस्तु, नवलपरासी, प्युठान, रोल्पा, रूकुम पश्चिम, रूकुम पूर्व, सल्यान, अर्घाखाँची, गुल्मी, पाल्पा र नवलपरासी पूर्व लगायतका जिल्लाका हिताधिकारीलाई समेति सम्मेलन आयोजना गरिएको छ। त्यस्तै चैत 25 गते पश्चिम प्रितना अन्तर्गत तनहु, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, लमजुङ, मनाङ, स्याङ्जा, गोर्खा र कास्की जिल्लाका हिताधिकारीहरूलाई समेति सम्मेलन भएको छ।
2: वैशाख 3 गते मध्य पूर्वी प्रितना अन्तर्गत महोत्तरी, सर्लाही, धनुषा, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरी जिल्लाका हिताधिकारीलाई समेटेर सम्मेलन गरिएको छ भने वैशाख 5 गते रामेछाप, सिन्धुली र दोलखा जिल्लाका हिताधिकारीलाई समेटी सम्मेलन गरिएको छ। सो अवसरमा खड्गदलगढ़मा आयोजित सम्मेलनमा बलाधिकृत रथीश्री प्रदीपजङ केसीले सम्बोधन गर्दै सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई सदैव एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा समाजमा प्रस्तुत भएको विश्वास व्यक्त गर्नुभयो।
3: सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत सदैव एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा समाजमा प्रस्तुत हुन आवश्यक छ। यसर्थ यसै अवसरमा म यहाँहरू सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्न आग्रह गर्दछु। उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्दै व्यवहारिक र कार्यान्वयन योग्य सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्न हामी प्रतिबद्ध छौं। अनुशासित, देशभक्ति र निस्वार्थ सेवाभावको परम्परा पुस्तान्तरण हुनु नै नेपाल र नेपाली सेनाको लागि गौरवको विषय हो भन्ने मेरो बुझाइ रहेको छ।
1: भूतपूर्व सैनिकहरूको पीर मर्का बुझ्न, सुझाव संकलन गर्न र संस्थाबाट प्रदान हुने सेवा सुविधा बारे जानकारी गराउन भूतपूर्व सैनिक सम्मेलन फलदायी बनेको छ। सम्मेलनकै क्रममा मुख्य सम्मेलन तथा उपकेन्द्रहरू मार्फत विभिन्न सेवाहरू समेत प्रदान गरिनु भूतपूर्व सैनिक सम्मेलनको अर्को विशेषता बनेको छ।
4: भूतपूर्व सैनिकमा आवश्यक केदार गौली, मेरो घर लमजुङ जिल्ला, अहिले पर्सा जिल्ला पिरगढी। म गोरखबार गाउँबाट भर्ना भएर 32 वर्ष जागिर खाएर त्यसपछि रिटायर भएको। नेपाली सेनाले गरेको यो सान्दर्भिक छ, धेरै राम्रो छ। प्रत्येक चिफ स्टाफको यसमा राम्रो सुविधा बढ्दै बढ्दै गइरहेको छ, धेरै राम्रो उल्लेखनीय काम भइरहेको छ।
2: आफूले सेवा गरेको संस्थालाई अवकाश प्राप्त व्यक्तिले खोज्ने होइन, सेवा गरेको संस्थाले नै अवकाश प्राप्त व्यक्तिलाई खोज्नुपर्छ भन्ने उदाहरण नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन बन्दै आएको छ। प्रधान सेनापतिले स्थान विशेषमै पुगेर हिताधिकारीहरूको चाहना, आवश्यकता, राय, सुझाव र गुनासाहरूबारे बुझ्नु र समस्या समाधानका लागि पहल गर्नु भूतपूर्व सैनिक सम्मेलनको सबैभन्दा सुन्दर पक्ष हो।
1: भूतपूर्व सैनिकका साथै एकल महिला एवं सैनिकका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनरोजगार र आवास लगायतका क्षेत्रका समस्या, आवश्यकता र अपेक्षालाई बुझ्न बुझाउन सम्मेलन एक महत्वपूर्ण मञ्च बनेको छ। यसै पृष्ठभूमिमा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी श्री हिरालाल जोशी अवकाश प्राप्तले हिताधिकारीहरूका लागि संचालित विविध गतिविधिबारे सम्मेलनमा जानकारी गराउनु भएको थियो।
5: जीवनको अमूल्य समय देश र जनताप्रति समर्पित गरेका हामी सबैलाई समाजमा प्रतिष्ठित जीवन यापन गर्न मदत पुगोस् भन्ने नेपाली सेनाको नेतृत्व र सैनिक कल्याणकारी कोषको दीर्घकालीन सोच र लक्ष्य हो। हामी सबैको आवश्यकता र अनुभूतिलाई महसुस एवं साथ गर्दै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलज्यूले आफ्नो कार्यकालको शुरूआती चरणबाट नै हिताधिकारी लक्षित कल्याणकारी सेवा सुविधाको समय सापेक्ष विस्तारमा अथक प्रयास गरी महत्वपूर्ण कदमहरू चाल्नु भएको र यसलाई प्रभावकारी बनाउन हामी सबै सम्बन्धितलाई निर्देशित गर्दै आउनु भएकोमा श्रीमान प्रधान सेनापतिज्यूमा हार्दिक आभार व्यक्त गर्दछु। यस वृहत सम्मेलनमा तपाईँहरूबाट प्राप्त हुने महत्वपूर्ण राय सुझावले सदाझैं कल्याणकारी कोषको भावी कार्यक्रमहरू तय गर्न दिशा निर्देश गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।
2: सम्मेलनकै माध्यमबाट आफ्ना गुनासाहरू नेतृत्व तहसम्म सिधै पुर्याउन पाउनु सम्मेलनका सहभागीहरूका लागि सुखद विषय बनेको छ। आफूले दिएका सुझावहरू यसअघि पनि संस्थाले मनन गर्दै आएकाले भविष्यमा पनि सेवा सुविधाहरूलाई

0: विकेन्द्रित र विस्तारित हुनेमा हिताधिकारीहरू विश्वस्त देखिनु भएको छ। हाल कल्याणकारी कोषले प्रदान गरेको सेवा सुविधा बारे हिताधिकारीको प्रतिक्रिया यस्तो छ।
1: सुशीला बुढा थोकी, यो म तिलबुङ हो, घर काठमाडौँबाटै हो। श्रीमान, कर्तव्य पालनको सिलसिलामा बितिसक्नु भएको हो। म त त्यतिखेर 22-23 वर्षको थिएँ। सुविधा एकल महिलाहरूलाई अब बुझेर जानेहरूलाई दिएको छ, जस्तो हाम्रो अब करारमा खानेहरूलाई हरेक कुरामा दिएको छ। त्यहाँ इच्छा गर्नेहरूलाई, लड्नेहरूलाई आफूले अब जस्तो गर्न सक्यो त्यो छ। एकदम राम्रो लागेको छ। बुढाले छोडेर गए पनि तपाईँको एउटा के खाम भन्नुपर्ने छैन, सम्झिराखेको छ। अब एकल महिलाले चाह्यो भने त्यहाँ तपाईँको काम गर्ने ठाउँमा पुग्न सक्यो भने जागिर पनि दिएको छ, त्यसमा त खुसी नै छ।
2: मेरो नाम सपना अधिकारी, तनहुँ जिल्ला भयो, भानु एक। मेरो श्रीमानको नाम कुमार चन्द्र अधिकारी, जबरजङगढ भयो। उहाँ बित्नु भएको चाहिँ 11 वर्ष पुग्न लाग्यो। अझ मेरो एउटा छोरा छोरी हुन्छ, उहाँले छोडेर गए पनि हामी उहाँको उसमा बसेर यसरी खानुमा खुसी लागेको छ। मैले नेपाली सेनाले गरेको उसमा एकदम गौरव खान्छु, किनकि सानो कमाइले पनि आफ्नो परिवारलाई ठिक त गर्दा, छोराले अब सैनिकमा पढ्न पाएको छ, छोरीले पनि छात्रवृत्तिमै तडिरहेको छ, नेपाली सेनाले राम्रै सुविधा दिइरहेको छ, ठिकै गर्नको लागि एकदम गौरव लागिरहेको छ।
3: नेपाली सेनाले आफ्ना हिताधिकारीहरूलाई स्वाभिमानी र आत्मनिर्भर बनाउन गरेको प्रयासको प्रतिविम्ब भूतपूर्व सैनिक सम्मेलनमा समेत देखिँदै आएको छ। यस वर्ष सञ्चालित सम्मेलनमा 4 जनालाई सर्वोत्कृष्ट उद्यमी सम्मान र 4 जनालाई उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरिएको छ। सम्मेलनकै सिलसिलामा उत्कृष्ट उद्यमीहरूलाई पुरस्कृत गर्ने परम्पराले उद्यमीलाई थप हौसला मिलेको छ।
4: हुद्दा होताराम आचार्य, दाङ तुल्सीपुर। कल्याणकारी कोषको यो सहुलियत ऋण थियो, त्यो ऋणले गर्दा धेरै प्रेरित गरेको, मलाई हौसला पनि प्रदान भयो। अरूले अलिकति बढी ब्याजमा लिन्छ भने हामीले केही सस्तो ब्याजमा लिएका छौँ, त्यही भएर इमान्दारीका साथ हामीले पनि सस्तो ब्याजलाई सस्तो मूल्यमा दिएर बजारलाई व्यवस्थापन गर्नेतिर लाग्यौं। त्यसले गर्दा धेरै सपोर्ट भयो यो व्यापारलाई। भूपू सैनिकको लागि विश्वास, आशाको उज्यालो, हामीले एउटा उच्च शिर गर्ने, गौरवान्वित गर्ने कुरा हो। अझै यो सम्मानले मलाई आउँदा दिनहरूमा मेरो व्यवसाय भनौँ, मेरो पारिवारिक भनौँ, समाजमा भनौँ, सकारात्मक सोचका साथ अगाडि बढ्नेछु र इमान्दारीका साथ पनि काम गर्नेछु। यसले गर्दा मलाई थप अझै जिम्मेवारी बोध भएको छ।
0: यस वर्षको विभिन्न स्थानमा सम्पन्न भएको सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कसँगको सहकार्यमा विभिन्न व्यवसाय सञ्चालन गर्नको निमित्त 8 जनालाई उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको छ। भूतपूर्व सैनिक सम्मेलनको अवसरमा आयोजित औपचारिक कार्यक्रम मार्फत नयाँ उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिनुले उद्यमीहरूलाई थप जिम्मेवार बनाएको कर्जा सहुलियत लिनेहरूको प्रतिक्रिया छ।
5: सगुन केसी, रोल्पा नगरपालिका 2 रोल्पा। पहिले चाहिँ मैले आय आर्जनका लागि शिक्षा कार्यक्रम भनेर मैले 1 वर्ष यसको क्लास लिएको थिएँ। अरूलाई आय आर्जन कसरी गर्ने भनेर उहाँलाई सिकाउँदा सिकाउँदै मैले पनि केही गर्नुपर्छ, कति श्रीमानलाई मात्र दुःख दिनु भनेर, आफूले घर परिवारलाई सहयोग गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ महिला उद्यमशील बन्नुपर्छ भनेर सानो किराना पसल व्यवसाय गरिरहेको थिएँ। अहिले चाहिँ यो आर्मीबाट मैले महिला उद्यमशीलता कर्जा पाएको छु, त्यसमा चाहिँ थप सहयोग हुनेछ। एकदम रमाइलो रहेछ, साथ सहयोग हौसला मिलेको थियो।
6: पुण्यवती कार्की खत्री, म मन बहादुर खत्रीको श्रीमती। हामीले चाहिँ यो भूपू सैनिक अब कोषबाट महिला उद्यमी व्यापारीगण आफ्नै लगानीमा किराना पसल छ, त्यसमा अझै वृद्धि गराउनको लागि ऋण माग गरेका थियौँ, पुरस्कार सहित पायौँ। रमाइलो लागिरहेछ। म पहिलोचोटि आएको, म आएको थिइनँ कहिले पनि। मलाई धेरै खुसी लाग्यो, राम्रो लाग्यो, सबै हेर्न पाइयो।
3: भेटघाट, छलफल, सम्झना, सम्मान र प्रेरणाको बहुआयामिक मञ्च बन्नु भूतपूर्व सैनिक सम्मेलनको सफलता हो। यसै क्रममा आफ्ना 4 वा 100 भन्दा बढी सन्ततिलाई सैनिक सेवाका लागि उत्प्रेरित गर्ने अभिभावकलाई समेत सम्मान गरिएको छ। यस्ता 13 जना अभिभावकलाई यस वर्ष प्रधान सेनापतिले भूतपूर्व सैनिक सम्मेलनमा आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ। यो सम्मान आफ्ना लागि अविस्मरणीय बनेको सम्मानित हुनुभएका अभिभावकहरूले अनुभूति गर्नुभएको छ।
7: नाम ज्ञानबाद बुढा थोकी, अनि मन्थली नगरपालिका 11 रामेछाप। सन्तान सेनामा भर्ना भएका 2 छोरा र 2 छोरी। अब विदेश जानुभन्दा अब आफ्नो देशमा राम्रो हुन्छ भनेर, अनि छोरा छोरीलाई चाहिँ खाऊ भनेर त्यो भनेको छु। अनि अहिले खाइरहेका छन्, अब राम्रो छ उनीहरूले। अब उनीहरूले आफ्नो खुसीले नै हो, कर्का पनि होइन। बाबा आमालाई पनि उपचार भएको छ, सबै कुरा राम्रो छ उनीहरूलाई पनि। आफ्नो अब चारजना सन्तान जाहिर खाएर चाहिँ मलाई आज सम्मान पाउँदाखेरि म एकदम खुसी छु।
8: देव कुमारी पौडेल, पोखाल ढुङ्गा, 8 सन्तान, एउटा छोरी, 7 भाइ छोरा, 4 नेपाली सेना। सेनाले मन पराए, छोराले गरे, दुःख गरे, भोक सुख भएन, उनीहरूलाई उही मन पराए, सबैले दाई खाए, उनीहरूको ध्यानै त्यही गर्न लाग्यो सानैदेखि। खुसी लागिरहेको छ मलाई सबै भन्थे, आमाका छोरा 4 भाइ भइसके, जाइए हाम्रा हुँदैन भन्छन्, कोही त्यसो भनिरहेको थियो, मलाई खुसी लागेको छ सबै थोक। आमा आउन सक्दैन भन्दा छोराहरूले भन्दा पनि जसरी नै लिएर आउनु भनेर भन्नुभयो र म हर्का हौसला लाएर म आएकी, खुसी लाग्यो।
9: मेरो कृष्णबहादुर कार्की, रामेछाप जिल्ला, सुनारपानी 5, मेरो सन्तान पनि बालवाला 3 छन् छोरीहरू। अहिले धेरै फरक हेर्नुहोस्, अहिले अब सबै शिक्षित भए, अहिले राम्रो छ, आफै आफूको बाउले खाए देखेर हो के हो पनि म भाग्यमानी म आफै छान्छु होइन, मलाई एकदम हर्षित छु, खुसी छु म।
0: यसैबीच नेपाली सेनाले ज्येष्ठ नागरिक र शताब्दी महिलाहरूलाई सम्मेलनकै अवसर पारी सम्मान गरेको छ। सम्मानित हुने मध्ये श्रीमानको स्वर्गारोहण पछि पारिवारिक निवृत्ति भरण अर्थात पेन्सन लिइरहनु भएका 100 वर्ष भन्दा बढी उमेर भएका आमाहरू समेत हुनुहुन्छ। यो उमेरमा नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन मार्फत सम्झनु र सम्मान गर्नु आफ्नो लागि जीवनकै ठूलो खुशी भएको उहाँहरूको भनाइ छ।
10: खुसी लागेको छ, नेपाली सेनालाई धेरै धेरै धन्यवाद, धेरै आशीर्वाद दिन्छु।
11: सबैले थापा अझै राम्रो लाग्यो बाबु, श्रीमान ए खलङ्गा पल्टनमा भयो भविष्यमा राम्रै हेरचाह गर्नुहुन्थ्यो, आफ्नो शक्ति अनुसार हेरचाह गर्नुहुन्थ्यो बाबु, त्यही त बाबु सुख दुःख गरेर बिहोर्नी त हो।
0: सम्मेलनका दौरान यस वर्ष शताब्दी पार गरेका 4 र ज्येष्ठ महिला तथा पुरूष 7 सम्मान गरिएको थियो।
3: सम्मेलनमा सम्मानित हुने मध्ये 93 वर्षीय उदय बहादुर तामाङ र 79 वर्षीय मिनेन्द्र नारायण श्रेष्ठ पनि हुनुहुन्थ्यो। यो सम्मानले सैनिक जीवनमा बगाएको रगत पसिनाको मूल्य कति ठूलो हुन्छ भन्ने देखाएको उहाँहरू ठान्नुहुन्छ।
0: सैनिक जीवन चुनौतीको पहाड़ हो, यिनै पहाड़ चढ़ने क्रममा कहिलेकाहीँ अनपेक्षित मोड़ आउन सक्छ। यसै क्रममा अनपेक्षित घटनाले आज पनि केही भूतपूर्व सैनिक जीवन असहज छ, तसर्थ उहाँहरूको सहजीकरणका लागि समेत भूतपूर्व सैनिक सम्मेलन सहयोगी बनेको छ। यस्ता भूतपूर्व सैनिकहरू तथा उहाँहरूका फरक क्षमता भएका सन्ततिलाई यस वर्ष सम्मेलनको अवसर पारेर व्हील चेयर, बैशाखी र एल्बो क्रचेस जस्ता 153 सहायता सामग्री प्रदान गरिएको छ।
12: कृष्ण प्रसाद खतिवडा, सिन्धुली जिल्ला हतपते गाविसमा बस्छु अहिले म। एकदम रमाइलो लागेको छ, रमाइलो लागेर आएको नि, अब नत्र त म हात खुट्टा नभएको मान्छे घुँडा दुखिया छ, 25 जाहिर खाएँ, त्यसबाट त मलाई खुसी लाग्यो नि, अब के हुन्छ यहाँभन्दा खुसी के पाउनु, हिँड्न नसक्ने मान्छेलाई व्हील चेयर दिएपछि त राम्रो भयो नि, अहिले अब ठिकै छ, राम्रै छ, अलि अलि सहज हुन्छ होला जस्तो लागेको छ। अब
13: म यहाँ तामाङ्नी घर चाहिँ रामेछापमा, अपङ्ग भयो लडेको होइन, 2 भयो, सुतेको सुतेकै, खाना पनि हामीले नै खुवाउनु पर्ने, पिसाबको थैली झुन्ड्याएर आएको छ, म त झन् जाँदैन भनेको बुढोले, जानु जानु जति खर्च गए पनि जानु, ल्याएर आउनु, त्यो भुलचेर ल्याएर आउनु, म यता उता म हिँड्नु सक्छ कि, यसो बाहेक यहाँ बसेर बुढोको लागि भुलचेर लिनु भनेर आएको, राम्रो छ नि, धेरै धेरै धन्यवाद।
14: हलार मान्वा तामाङ, यो सैनिक पुरान मैदानमा व्हील चेयर दिनुभएकोमा म सम्पूर्ण चाहिँ नेपाल आर्मीलाई सबैलाई धन्यवाद ज्ञापन गर्दछु। समस्या मलाई 2063 चाहिँ मेरो बायाँतिर गर्दनमा नसा च्यापिएको थियो, वीरस्थलमा जाँच गर्दाखेरि, यो बैशाखीबाट हिँड्दा हिँड्दा चाहिँ एकदम म 4-5 खेप लडिसकेका हुनले व्हील चेयर पाउँदाखेरि अति नै खुसी लागेको छ र म नेपाल आर्मीलाई आभार व्यक्त गर्न र धन्यवाद टक्राउन चाहन्छु।
3: सम्मेलनको अर्को महत्वपूर्ण पाटो भनेको हिताधिकारीहरूका लागि प्रदान गरिएको प्रत्यक्ष सेवा हो। पेन्सन पट्टा, परिचय पत्र नवीकरण, कानूनी परामर्श, निशुल्क स्वास्थ्य शिविर लगायतका केन्द्रीय तहको सेवाहरू एकै स्थानमा उपलब्ध गराइदा भूतपूर्व सैनिक तथा हिताधिकारीहरू लाभान्वित भएका थिए। उक्त सेवाहरूको प्रभावकारिता र महत्वबारे बताउनुहुँदै क्रमशः सैनिक अभिलेखालयका सेनानी श्री धर्मराज भण्डारी र प्राड सहसेनानी श्री उज्जवल कार्की।
15: सैनिक अभिलेखालयले आजको यस भूपु सम्मेलनमा भूपु सैनिकका परिचय पत्र बनाउने काम गरेका छौँ र सैनिक अभिलेखा सम्बन्धीका केही परामर्शहरू भएको खण्डमा जिज्ञासाहरू हामीले त्यसो चाहिँ सम्बोधन गर्ने काम गरेका छौँ र भूपु सम्मेलनमा पहिला सकिएका आइडी कार्ड र नयाँ आइडी कार्डहरू पनि हामीले बनाउने काम गरेका छौँ। त्यस लागि भूपो सैनिक पर्चय पत्र नबनाएको खण्डमा पेन्सन पट्टा र दुईवटा अटो साइजको फोटो र नागरिकता समेत राम्रो हुन्छ। सेवा गराइबाट यो भूतपूर्व सैनिक आइडी कार्ड बनाउनको लागि काठमाडौँमा जान नपर्ने र स्थानीय तहमै हुने हुँदा उनीहरू उत्साहित छन्, जसले गर्दाखेरि एउटा सानो काम गर्नलाई चाहिँ लामो समयमा धाउन नपर्ने त्यो जिज्ञासा चाहिँ आएको छ। आफ्नै स्थानीय तहमा आएर हामी चाहिँ सेवा दिन पाउँदा चाहिँ हामी पनि खुसी छौँ।
16: हामीले चाहिँ यो भूपू सम्मेलनको दौरानमा चाहिँ विभिन्न भूतपूर्व सैनिक व्यक्तिहरूको चाहिँ निवृत्तिवरण सम्बन्धी पेन्सन सम्बन्धी व्यवस्थाहरूमा चाहिँ देखिएको दुविधाहरूलाई चाहिँ हामीले चाहिँ प्रश्न पार्नको निम्ति चाहिँ सल्लाह दिएका छौँ। र त्यस्तै गरी साधारण बाहिर अदालतहरूमा चाहिँ अंश मुद्दाहरू छन् भने त्यो मुद्दाहरूमा चाहिँ कस्तो अवस्थामा चाहिँ प्रक्रिया रहेको छ भनेर उहाँहरूले चाहिँ आफ्नो त्यो केस फाइल्सहरू देखाउनु भएको थियो र सोही अवस्थामा चाहिँ हामीले राय सल्लाह पनि त्यसमा चाहिँ प्रदान गरेका छौँ। हामीले यहाँबाट जुन सल्लाह दियौँ त्यसको लागि चाहिँ फर्दर प्रोसेसहरू चाल्नको निम्ति चाहिँ अब नजिकको बाहिनी र त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ लिगल प्रोसेसहरू त्यहाँबाट चाहिँ चाल्न सकिन्छ भनेर हामीले सल्लाह दिएका छौँ।
0: त्यसै गरी सहभागीहरूलाई सम्मेलन स्थानमा नै स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यमा समस्या देखिएकाहरूको स्वास्थ्य उपचार गरी सल्लाह सुझाव समेत प्रदान गरिनु सम्मेलनको अर्को उपलब्धि हो। मध्य पूर्वी पृथना तालिम शिक्षालयका प्राविधिक उपसेनानी डाक्टर श्री सर्वेश यादव,
17: उहाँहरूको त्यो हेल्थ सम्बन्धी उहाँहरूको रेगुलर औषधि खाने सम्बन्धीहरूको कुरामा उहाँहरूलाई अहिले समस्या भइरहेको र दीर्घकालीन रोगहरू कति बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई अहिले समस्या भइरहेको अनि हामीले चाहिँ काउन्सिलिङ गर्ने उहाँहरूलाई चाहिँ सम्झाउने अनि नियमित औषधि खाने कुराहरू बारेमा हामीले चाहिँ उहाँलाई बुझायौँ, कतिपय इमर्जेन्सी उपचार हामीले गर्यौँ, त्यो सुविधाहरू हामीले दिएको छ मैले।
3: यसरी भूतपूर्व सम्मेलन सेवा लिने र दिने तथा वर्षौं अघि छुटेका साथी तथा संस्थासँगको सम्बन्ध नवीकरण गर्ने माध्यम त हुँदै हो। यस बाहेक सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कल्याणकारी कोषको दिगोपनका निमित्त गरिएको संस्थागत प्रयासमा गर्व गर्ने अवसर पनि हो।
18: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com पनि इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।
19: सरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
20: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
19: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रममा चाहिने जानकारी
19: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
20: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
19: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
22: यही जेठ 2 गते शनिबार
23: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
24: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
23: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
22: यही जेठ 2 गते शनिबार।
25: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपन खुनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
24: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
25: सम्पर्क फोन नम्बर 0674 2027
24: 2027।
25: सम्पर्क मोबाइल नम्बर 98572597
24: 98511 89918।

0: बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगा

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Extreme Energy Drink.
1: खुशी को खबर आर तथा नस संबंधी रोगी मध्यनजर करते इंडिया को एपोलो अस्पताल सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता भएका गण्डकी मेडिकल कलेज का प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिवार
3: बागलुङ मेडिकल हल कुष्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हार भाँचिएका हात खुट्टा दुख्ने घोडा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाद युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हात जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851918।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582778।

0: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 2027
3: 24 0027।
2: सम्पर्क मोबाइल नम्बर 98572597 98511
3: 89918।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
4: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674-2027
7: 24-027।
6: सम्पर्क मोबाइल नम्बर 98572-597।
7: 98511-89918।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: Radio.
1: Extreme energy drink.
2: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इण्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ दुई गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ दुई गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767420 2027
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 98572597
5: 98511 89918।

0: बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: विकृत गर्न राजनैतिक दलसँग राय मागिँदै भोलि छलफल ट्रेड युनियन खारेजी विरूद्ध कर्मचारीहरू आईएलओको शरणमा सरकारको कदम अन्तर्राष्ट्रिय सन्धि विपरीत भएको दावी
2: सरकारी वेबसाइट ह्याक गरी ठेक्कामा चलखेल सीआईबीको अनुसन्धानपछि पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 जनामाथि कानूनी कार्यवाही शुरू निर्मला कुर्मीको न्यायका लागि रूबी खानको छैटौं अनसन बाँके प्रहरी परिसरमै
1: उत्तर कोरियाको नयाँ सैन्य रणनीति किम जोङको हत्या भए स्वचालित आणविक हमला हुने व्यवस्था युद्धविराममा पनि लेबनानमा रोकिएन आक्रमण पछिल्लो घटनामा 17 जनाको मृत्यु
2: र काहा महिला भलिबल च्याम्पियनशीप जेठ दोस्रो साता हुने प्रतियोगिताको ट्रफी सार्वजनिक क्यानलाई कानून पालना गर्न राखेको सदस्य सचिव मेहताको आग्रह विराटनगरमा क्रिकेट संघको वार्षिक साधारण सभा शुरू

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नया वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बजेट अधिवेशन सम्बन्धी खबरबाट संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्ह 4 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन् संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र बारे जानकारी दिने मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना बारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायत कार्यसूची छन् यसै गरी सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्
3: आगामी संसद अधिवेशनमा सरकारलाई कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख प्रतिपक्षी सहितका दलले साझा रणनीति बनाउन छलफल शुरू गरेका छन् काठमाण्डुको अनाम नगरमा आज भएको बैठकमा कंग्रेसबाट प्रमुख सचेतक वासना थापा सचेतक निष्कल राई नेकपा एमालेका प्रमुख सचेतक एन महर नेकपाका प्रमुख सचेतक युवराज दुलाल राप्रपाका सचेतक खुशबू ओली र श्रम संस्कृति पार्टीका सचेतक आरएन राई सहभागी हुनुहुन्थ्यो सरकारले हालै ल्याएका अध्यादेशप्रति प्रतिपक्षी दलले कड़ा असन्तुष्टि जनाएका छन् बैठकमा सहभागी नेता अनुसार आगामी नीति र कार्यक्रम र बजेटमा सरकारले मनोमानी गरेमा संसदभित्र एकमत भएर प्रतिकार गर्ने सहमति भएको छ सत्तापक्षको प्रस्तुति हेरेर सदनमा विपक्षीको साझा धारणा तय गर्न दलहरू बीच निरन्तर संवाद गर्ने निर्णय समेत भएको छ
2: निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको नयाँ विधेयकको मस्यौदामाथि छलफल गर्न राजनैतिक दलहरूलाई बोलाएको छ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भोलि बिहान 11:30 बजे आयोगको कार्यालयमा दलहरूसँग अन्तर्क्रिया हुनेछ आयोगले 7 छुट्टा छुट्टै ऐनलाई एकीकृत गरी तयार पारेको मस्यौदा 2080 साल असारमै सरकारलाई पठाइएको थियो तर लामो समय गृह मन्त्रालयमा थन्किएको उक्त मस्यौदा संसद विघटनपछि पुनः आयोगमै फिर्ता पठाइएको छ अहिले आयोगले उक्त मस्यौदालाई अन्तिम रूप दिनु अघि राजनैतिक दलहरूको राय र सुझाव लिन लागेको हो यसअघि वैशाख 15 गते नै आयोगले सुझावका लागि दलहरूलाई पत्राचार गरिसकेको छ नयाँ ऐनले निर्वाचन प्रणालीमा सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले न्यायालयले राजनीति नगर्न र काम गरेर देखाउन चुनौती दिनुभएको हो प्रधान न्यायाधीश सिफारिस प्रक्रिया परम्परा भन्दा बाहिर गएर असंवैधानिक भएको भन्दै भइरहेको आलोचनाको जवाब दिँदै लामिछानेले 6 जनाको नाम सिफारिश गरिनु भागभण्डा रोक्ने प्रयास भएको दावी गर्नुभएको छ
4: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो अभ्यास यस्तो थिएन परम्परा यस्तो थिएन यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो म मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भएको भए छ छजना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भएर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको त्यही असंवैधानिक काम भयो होला नि त्यही संविधान विपरीत कार्यक्रम काम हो संविधानको संविधान निचियो त्यसो गर्दा छजनाको साथ हो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला
3: लामिछानेले कायमुकाम प्रधान न्यायाधीश मल्लको टिप्पणी प्रति लक्षित गर्दै आफूमाथि रिस पोख्ने भए सजाय भोग्न तयार रहेको बताउनु भएको हो
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको आरोप लगाउनु भएको छ आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहार दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढ़तापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ
5: भने कम्युनिस्टहरूले जुन वर्गको नेतृत्व गर्ने सर्वहारा श्रमजीवी वर्ग त्यो श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरीबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीड़ा दिने कोशिस भएको छ सबभन्दा गरीब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौं त्यही वर्गमाथि प्रहार भएको छ
3: सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै कर्मचारी संगठनहरूले यसको प्रतिवाद शुरू गरेका छन् आफूहरूमाथि लगाइएको बन्देजलाई असंवैधानिक र अन्तर्राष्ट्रिय श्रम कानून विपरीत भन्दै कर्मचारीहरूले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओमा उजुरी दर्ता गराएका हुन् नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनहरूको तर्फबाट उजुरी दिएको विघटित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो सरकारले गत साता जारी गरेको अध्यादेशले ट्रेड युनियन अधिकार खोसेको हुनाले कानूनी र अन्तर्राष्ट्रिय उपचार खोजिएको उहाँले बताउनु भएको छ
2: मध्य प्रदेशमा नेपाली कंग्रेस नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने भएको छ आज बसेको सत्ता साझेदार चार दलको बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई अगाडि बढ़ाउने निर्णय गरेको हो बैठकमा नेपाली कंग्रेस जनता समाजवादी पार्टी जसपा नेकपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका संसदीय दलका नेताहरूले अहिलेकी समीकरणलाई निरन्तरता दिने सहमति गरेका हुन् अर्को साझेदार जनमत पार्टीभित्र भने मन्त्री फिर्ता बोलाउने विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ तर अन्य चार दलको यो निर्णयसँगै मध्य सरकार तत्कालका लागि सुरक्षित देखिएको छ
3: नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज सर्किएको छ पार्टीले महाधिवेशन गर्न नसकेका भातृ संस्थाहरू विघटन गरेपछि नयाँ नेतृत्वका लागि रचनाकसी शुरू भएसँगै विधानको पालनालाई लिएर विवाद देखिएको हो तरूण दलको विधान अनुसार अध्यक्ष बन्न केन्द्रीय सदस्य वा जिल्ला अध्यक्ष भइसकेको अनुभव अनिवार्य हुनुपर्ने व्यवस्था छ तर पार्टी नेतृत्वले विधान बाहिर गएर व्यक्ति रोज्न खोजेको भन्दै युवा नेताले आपत्ति जनाएका छन् कार्यकर्ताहरूले पहुँच र व्यक्तिगत रोजाईका आधारमा नेतृत्व गरिए समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्
2: सार्वजनिक खरीद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा 22 जना विरूद्ध मुद्दा दायर गरिएको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डुमा आज मुद्दा दर्ता गरेको हो मुद्दा दायर गरिएका प्रतिवादीहरूमा राप्रपाका नेता तथा पूर्व मन्त्री कालिका कन्स्ट्रक्सनका संचालक विक्रम पाण्डे सहित विभिन्न निर्माण व्यवसायी र कर्मचारीहरू रहेका छन् उनीहरूले सरकारी वेबसाइट ह्याक गरी भूलपत्रको विवरण मा चलखेल गरेको प्रहरीको दावी छ अनुसन्धानका क्रममा 12 जना पक्राउ परिसकेका छन् भने पाण्डे सहित अन्य 10 जनालाई फरार प्रतिवादी कायम गरिएको छ
3: हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नया वर्षको अवसरमा TCLका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स, वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस्ट वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। चितवनको भरतपुर स्थित एक पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भएर बिरामी हुनेको संख्या 93 पुगेको छ। गत वैशाख 23 गते भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा भोज खाएकाहरू बिरामी पर्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिरामी मध्ये 50 जनाको हाल भरतपुर र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिरामीहरूमा उच्च ज्वरो, पखाला र रक्तचापको समस्या देखिएको छ। सघन उपचार कक्षमा उपचाररत 2 जनाको अवस्थामा सुधार आएपछि वार्डमा सारिएको र सबै बिरामी खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
4: उत्तर झापामा जंगली च्याउ खाँदा एकै परिवारका 11 जना बिरामी परेका छन्। आज बिहान 12 धसे गाउँपालिका 2 बुट्टाबारीका तेज बहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो। बिरामी पर्नेहरूमा 50 वर्षीय कमला माया खवास, 31 वर्षीय डिली खवास, 20 वर्षीय अनिता खवास र 8 जना बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार च्याउ खाई लगत्तै परिवारका सबै सदस्यमा बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि 8 जना बालबालिकालाई थप उपचारका लागि दमक स्थित बाल अस्पतालमा पठाइएको छ।
3: यता चितवनको भरतपुर स्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा नियमित विपरीत आवास गृह कब्जा गरेर बसेका कर्मचारीले कोठा छान्न अटेर गरेका छन्। अस्पतालले गत वैशाख 16 गते नै सूचना जारी गरी आवास खाली गर्न निर्देशन दिए पनि कर्मचारीले त्यसलाई बेवास्ता गरिरहेका छन्। अस्पतालको नियम अनुसार 25 किलोमिटर परिधिभित्र निजी घर भएका कर्मचारीलाई आवास सुविधा दिइँदैन, तर आफ्नै घर भएकाले पनि वर्षौंसम्म आवास नछाड्दा आपतकालीन सेवामा खटिने चिकित्सक र नर्सलाई राख्न समस्या भएको हो।
4: बाँकेकी निर्मला कुर्मीको रहस्यमय मृत्यु र सम्पत्ति हडपिएको घटनामा न्याय माग्दै अधिकार कर्मी रूबी खान पुनः अनिश्चितकालीन अनशनमा बस्नु भएको छ। 13 दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमै अनशनरत खानको यो 6 आन्दोलन हो। पटक पटक सरकारसँग सहमति भए पनि हत्यामा संलग्न भए भनिएकाहरूलाई कार्यवाही गर्न र मुद्दा अदालतसम्म पुर्याउन सरकारले बेवास्ता गरेको खानको गुनासो छ। 2077 सालमा बेपत्ता भएकी निर्मलाको हत्यामा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीको संलग्नता रहेको दावीसहित अधिकार कर्मीहरू 5 वर्षदेखि आन्दोलित छन्। रूबीले अहिले निर्मला कुर्मी र गुडिया प्रकरणको मुद्दा प्रकरण अदालत लैजानुपर्ने तथा नाबालक दिपेश चमारको मृत्युमा निष्पक्ष अनुसन्धान हुनुपर्ने लगायतका 9 बुँदे माग राख्नु भएको छ।
3: मादक पदार्थ सेवन गरेर गाड़ी चलाउने कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई प्रहरीले 1,000 रूपियाँ जरिमाना गराएको छ। शनिबार राति मोहना पुल अतरिया 6 लेनको सड़कको गेटामा उनले चलाएको सरकारी गाड़ी अनियन्त्रित भई रेलिङमा ठोकेर दुर्घटनामा परेको हो। मेयर स्वयंले मदिरा सेवन गरेको स्वीकार गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई मापसे र लापरवाही अन्तर्गत 1,000 रूपियाँ जरिमाना तिराएको हो।
4: देशका विभिन्न भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा पानी परिरहेको छ। विशेष गरी काठमाण्डु, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक र नुवाकोटमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशको रूकुम पूर्व र आसपासका क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। गण्डकी र बागमतीका पहाड़ी भूभागमा अहिले बादल लागेको छ भने तराईका केही भागमा आंशिक बदली रहेको छ। यी क्षेत्रमा थप पानी झनै पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा भनेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: हो अब विदेश पठाएको पैसा सिधै खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: Fagilo Unlimited. रु ६०० उनान्सेदेखि रु १९०० उनान्सेसम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनजी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

यो नया वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेस को खरिदमा हरेक 15 दिनमा स्टेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग

0: नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय योजना आयोगले देशका विभिन्न रणनीतिक सड़क पुल र अस्पताल भवन निर्माणका लागि बहुवर्षीय स्रोत सहमतिको सिफारिश गरेको छ। आयोगको हालै वर्षको बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि अर्थ मन्त्रालयमा यस्तो सिफारिश गरेको हो। भौतिक पूर्वाधारतर्फ धनगढ़ी दिपायल चैनपुर सड़क, कर्णाली करिडोरको हिल्सा, सिमकोट खण्ड, पेरी करिडोर र सहित मार्ग लगायतका 8 ठूला आयोजनाका लागि 9,90,00,000,000 रूपियाँको स्रोत सुनिश्चित गर्न सिफारिश गरेको छ।
3: काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट 26,19,00,000 रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको कड़ाईका कारण यो राजस्व संकलन भएको जानकारी दिनुभएको छ। प्रहरीका अनुसार चैत मसान्तसम्मको अवधिमा मात्रै 3,73,562 सवारी चालकहरू कार्यवाहीमा परेका छन्।
2: अब विदेशका खबर। उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको सुरक्षाका लागि विश्वलाई नै झस्काउने गरी नयाँ सैन्य रणनीति अगाडि सारेको छ। सर्वोच्च नेता किमको हत्या भए वा उनीमाथि कुनै विदेशी हमला भएमा उत्तर कोरियाले स्वचालित रूपमा आणविक हमला गर्ने व्यवस्था संविधानमै गरेको खबर सार्वजनिक भएको छ। द टेलिग्राफको रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै नेतृत्वमाथि आक्रमण भएको खण्डमा सैन्य बलले तत्काल र अनिवार्य प्रतिशोध लिने व्यवस्था कायम गरेको हो।
3: उत्तर दक्षिण क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका समेत रहेको लिबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अप्रेल 17 इजरायल र हेजबोल्ला बीच युद्ध विरामको घोषणा भए पनि दुवै पक्षबाट दैनिक जसो आक्रमण भइरहेका छन्। इजरायली सेनाले हिजबोल्लाका वरिष्ठ सैन्य अधिकारीलाई लक्षित गरी आक्रमण गरिएको दावी गरे पनि आवासीय क्षेत्र र राजमार्गहरूमा भएका यी हमलाले सर्वसाधारणमा त्रास फैलाएको छ।
2: अब खेलकुद। नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एसियन भलिबल एसोसिएशन कावा महिला भलिबल च्याम्पियनशीप आगामी जेठ 8 15 गतेसम्म हुने भएको छ। दशरथ रंगशालाको कवर हलमा हुने प्रतियोगितामा आयोजक नेपाल सहित 8 राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल, भारत, इरान, कजाकिस्तान, किर्गिस्तान, श्रीलंका, बंगलादेश र मालदिवसले प्रतिस्पर्धा गर्नेछन्। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै तयारी पूरा भएको जानकारी दिएका छन्।
3: राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाल क्रिकेट संज्ञानलाई कानूनको पूर्ण पालना गर्दै पारदर्शी रूपमा अघि बढ़न निर्देशन दिएका छन्। विराटनगर बाजादेखि शुरू भएको क्यानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव मेहताले यस्तो आग्रह गरेका हुन्। भोलिसम्म चल्ने यस साधारण सभाले क्यानको आगामी रणनीति र वार्षिक प्रतिवेदन पारित गर्नेछ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने। राष्ट्रपति पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यतालिका संसदमा साझा धारणा बनाउन प्रतिपक्षीका सचेतकहरूको छलफल।
3: गृह मन्त्रालयमा थन्किएको निर्वाचन विधेयक बिउताउँदै आयोग 7 ऐनलाई एकीकृत गर्न राजनैतिक दलसँग राय मागिँदै भोलि छलफल। ट्रेड युनियन खारेज विरूद्ध कर्मचारीहरू आईएलओको शरणमा सरकारको कदम अन्तर्राष्ट्रिय सन्धि विपरीत भएको दावी।
2: सरकारी वेबसाइट ह्याक गरी ठेक्कामा चलखेल। सीआईबीको अनुसन्धानपछि पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 कानूनी कार्यवाही शुरू। निर्मला कुर्मीको न्यायका लागि रूबी खानको 6 अनशन बाँके प्रहरी परिसरमै।
3: उत्तर कोरियाको नयाँ सैन्य रणनीति। किम जोङको हत्या भए स्वचालित आणविक हमला हुने व्यवस्था। युद्ध विराममा पनि लेबनानमा रोकिएन आक्रमण। पछिल्लो घटनामा 17 जनाको मृत्यु।
2: र कावा महिला भलिबल च्याम्पियनशीप जेठ 2 साता हुने। प्रतियोगिताको ट्रफी सार्वजनिक। क्यानलाई कानून पालना गर्न राखेपा सदस्य राखेप सदस्य सचिव मेहताको आग्रह विराटनगरमा क्रिकेट संघको वार्षिक साधारण सभा शुरू।
3: हौस् त यसका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: ग्राम बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मात्रै भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: खुशी को खबर
2: हार्ट जोड़नी तथा नस संबंधी रोगी मध्यनजर करते इंडिया को एपोलो अस्पताल सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नु भएका गण्डकी मेडिकल कलेज का प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ दुई गते शनिवार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका हात खुट्टा दुख्ने घुँडा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ दुई गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767 24 20 27
5: 24 0 27।
4: सम्पर्क मोबाइल नम्बर 98572 5697
5: 98511 81 918।
7: रेडियो दिदी बहिनी 95.2 मेगा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्रा खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेस गौचरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ। सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रही उत्कृष्ट योगदान दिनुभएका 4 भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जंग केसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। 3 दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका साथ ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाण्डुमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय

0: ट्रेल रन 2026 सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रू 1 लाख जित्नुभयो। इन्द्रध्वजगढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको छैटौं लिस्टीकोट दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083 सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 को ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रडेसेरगढ़का सिपाही संजय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगढ ओदिन पाँचसर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दीवास महोत्तरी,
2: गरूडदलगढ सरीकुट दोलखा,
3: श्रीजङ वीरगंज पर्सा,
2: बरककट राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुल्म धागीथुम कुल्म,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज कुलमा हुटु मुगु,
3: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
2: र श्री दलकुलमा खलंगा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगढ ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगढ गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहाकार,
2: र श्री दलकुलम खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहाकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति:
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
1: सूचना।
4: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
1: प्रतियोगितामा समावेश विधाहरू:
4: खुल्लातर्फ पुरूष र महिलाको एकल र डबल,
1: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल,
4: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
1: दर्ता मिति र स्थान।
4: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
1: थप जानकारीका लागि
4: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
5: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक, हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राक जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स, इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्याण्ड, अशवाप, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउण्ड ह्याण्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-59-79-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
6: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
7: यी आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोचसहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्षभन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गढ गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: नेता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम सञ्चालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
0: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा सञ्चालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवासको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
3: तपाईँहरूको सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
1: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा सञ्चालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेसागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उँचो राख्न निर्देशन दिनुभयो।
4: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपालीलाई दिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भए प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन। यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
1: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
5: आमा सुनिल बुढा, तालिमको दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो, गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागु गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिँदैछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले चाहिँ यो संस्थालाई अझै बलियो र देश र जनतालाई हामी अझै सेवा गर्नेछौँ। र यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: गुरु, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेल रूपकोट मध्यगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख पछिको सुख चाहिँ कस्तो हुन्छ आज थाहा पाउँछु। फर्स्ट भए सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, र त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तीको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको जस्तो अझै धेरै परेड गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको थिएँ त्यही अनुभवहरू लिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा शरीक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कड़ा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घड़ीकै रूपमा रहेको हुन्छ।
7: एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। अझै सधैँ देशको रक्षा गर्दै जाओस्, राम्रो होस्। बाबुलाई आफ्नो सताए, मैले त खालि पढाइमा फोकस गरेको थिएँ। बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरे। बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
8: म राजु काफले, काभ्रे पलाञ्चोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरछोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौ पाउँदैनौ। अब हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेको छ। सुरुमा स्कुल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनिखेरि त्यहाँबाट स्कुलमा एनसिसी आइरहँदा स्कुलबाट एनसिसीमा कनेक्ट गर्ने अवसर मिल्यो। त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो। एनसिसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
9: प्रदीप पार्की हो, सामा खुसी बस्छु। भाइको पास आउटको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेको छ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
10: सूर्यबहादुर सुनार, घुराई उपमहानगरपालिकाको वार्ड नम्बर 3 देखि। हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने, पसिना बगाउने, होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पठाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो बिडाना चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीको छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभार बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
0: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
11: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पीर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुझाउनतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
12: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 बहुमुखीमा चाहिँ नवप्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने, उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिट्री प्याटर्नमा ढाल्नलाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेषतः हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिपाहीमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी तिनीहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय, भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि, फरक बानी, व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय, एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युट खगेश्वर रेग्मी भन्नुहुन्छ,
13: आफूले ट्रेनिङ गरेर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी, कहिले इन्स्ट्रक्टर रूपमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु, अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
14: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ यिनीहरूलाई, मेजर ट्याक्टिस, माइनर ट्याक्टिसहरू चाहिँ नर्मल सिकाउँछ।
0: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
15: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि अबको योजना देशको लागि सुरक्षामा खटिनु पर्छ। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग सिकाउनु भयो।
16: चेतन गुरुङ, अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्यप्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचारकर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
17: नरेन्द्र पाण्डे, म लिखु वडा नम्बर 1 वडा अध्यक्ष। अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बीचमा जनताको मन बीच जितेर जुन चाहिँ अगाडि बढेको छ, यसमा हामी आफू पनि गर्व मान्दै छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएको छु।
18: राम हरि नेउपाने हो, घर नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठूलो योगदान दिएको छ। यसलाई हेर्दाखेरि रमाइलो, रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मेवारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
0: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधा तालिम पूरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसीको मर्मलाई शिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको काँधमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ।
1: दीक्षित भएका यी नवायुक्त जवानहरूले राष्ट्रिय झण्डालाई साक्षी राखी लिएको शपथ अब देशकै शक्ति बनेको छ। राष्ट्रको रक्षा सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा जनताको सेवा राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
0: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।
19: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
20: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
21: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
22: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
23: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने धावन भएको छ। साथसाथै भोलि नै 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
22: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र सभाबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
2: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
22: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
3: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रु बीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
22: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका सोह्र दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
4: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
22: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
5: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
6: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
5: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
24: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
25: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
26: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
24: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
26: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
24: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
25: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
27: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
25: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
22: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
21: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
8: दाङको गोराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी:
9: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छौँ यसमा काम गरेर।
10: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
8: कोराही उपमहानगरपालिका दुई निमुरियामा युवा हरिजीसीले 7 वर्ष अङ्केदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी:
11: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि बारको एक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाई हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
6: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
8: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जिसेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
12: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फार्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
8: जिसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, CIN रेडियो मध्यपश्चिम, दाङ।
21: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
0: तपाईँ आफूलाई आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ
21: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
15: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
16: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
21: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
17: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौं आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
0: क्लाइमेट चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेछ अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ भने एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो अर्को चाहिँ अर्बनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाल क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ
17: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढ़िरहेको छ खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ
0: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढी हुन्छ उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ
17: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ अहिले सरकारले खोज र लार्वा नष्ट गरेर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन
0: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्कियो एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किल फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अन्डा यो सिजनमा ह्याच भएन भने पनि नौ महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र नौ महिनासम्म ऊ सुसुत्तो रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अन्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन, अर्को सिजन सुरु हुने बेलातिर अन्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अन्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु हो। भन्नुको अर्थ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुको अर्थ त्यसको अन्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि, त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनुदिनु भयो भने किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भन्छ बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्यहाँ उहाँलाई डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
2: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
0: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमै तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्नु पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ, त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
2: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
0: अब जतिसक्दो चाँडो भन्छौँ हामी, जसरी लक्षण देख्दासम्ममा चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गर्दा देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसो चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको दिन त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स भनेको मेबी इट्स स्कर्ब टाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
3: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
21: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश

0: भयो कि चल्यो।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आएँ, अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
6: छैन? म भर्खरै 4-5 दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु।
5: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो, त्यसपछि फेरि फर्केर
6: पुनः भर्खरै आएको छु।
5: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनु भयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तै देखि ल हामीलाई यस्तो चाहियो
7: नहुने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उहाँले संवैधानिक परिषदमा आएका नामहरू मध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो प्रश्न गर्नुभयो।
8: मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो? असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि? त्यही संविधान विपरीत कार्यक्रम काम हो? संविधानको संविधान मिच्यो त्यसो गर्दा? 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला। तर संविधानले त्यसो भन्दैन।
7: उहाँले प्रधान न्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागभन्दाकै चलिरहने टिप्पणी गर्नुभयो। प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर आफ्नो आलोचना भइरहेकोतर्फ लक्षित गर्दै लामिछानेले सर्वोच्चका न्यायाधीशहरूलाई सहकारी प्रकरणमा आफूलाई दोषी करार गर्न चुनौती दिनुभएको छ। हिजो मात्र कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले दुई तिहाईको सरकारको डरमा न्याय सम्पादन नहुने बताउनु भएको थियो। त्यसको भोलिपल्ट रविले मल्लतर्फ लक्षित गर्दै जवाफ दिनुभएको हो।
8: त्यस्तो रिस उठेको छ भने चलाइदिनु सतिया, ती बुझाएर आएको छु मैले आफ्नो गर्दन त, म यहीँ छु, त्यहीँ छ मेरो गर्दन। होइन भने न्यायालयको गरिमा, न्यायालयको प्रतिष्ठा त्यसलाई सड़कको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पर्यौं होला, हामीलाई पनि चिच्याइ भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भाउ न्याय भाउ भन्न मन थियो। तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ भरोसा छ भन्दै आएको म, मेरा अभिव्यक्तिहरू अझै पनि त्यही छन्। न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ।
7: आफूहरू इतिहासकै सजिलो क्रान्तिबाट सरकार

0: पुगेको भन्दै लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताउनु भएको छ। प्रधानमन्त्री बालिन र आफू बीच फाटो ल्याएर फाइदा लिन खोज्नेहरू सक्रिय रहेको भन्दै उहाँले गुट उपगुटमा नलाग्न चेतावनी समेत दिनुभएको छ।
1: बालन रवि बालन भनेर चाहिँ यसो अलग अलग म त यतातिर गरेर भन्ने कुरा गर्छन् अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौँ। प्रधानमन्त्रीले यसो भने हामीलाई थाहा हुन्छ, हामी हाम्रो एउटा शर्त छ हामीले यस्ता कुराहरू चाहिँ छलफल गर्ने भनेर। एक दुईजना साथीहरू आज पनि भनिदिन्छु यो अलग हामीलाई अलग ढङ्गले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ। त्यस कारणले तपाईँहरू यो कुरा याद दिनुहोला किनकि हामी छलफल गरि नै हाल्छौँ।
0: जनताले ठूलो अपेक्षा राखेर रासोपालाई जिताएको भन्दै लामिछानेको मत दिने नागरिकको शिर नझुक्ने गरी काम गर्न सुझाउनु भएको छ। उहाँले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइ नसकेको स्पष्ट पार्नुभयो। त्यति मात्र होइन, उहाँले सांसदहरूलाई भाइरल हुने होडमा नलागी कर्तव्य पूरा गर्न निर्देशन दिनुभएको छ।
2: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीबलाई सबैभन्दा बढ़ी पीड़ा दिएको टिप्पणी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम वर्तमान सरकारबाट भएकाले नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
3: जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिष्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढ़ाउने आवश्यकता छ।
0: नेपाली कांग्रेसले 15 बुधे सुदूरपश्चिम संकल्प पत्र पारित गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिने भेला सम्पन्न गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढ़ीमा आयोजित दुई दिने भेला आज सकिएको हो। कांग्रेसले भोलि र पर्सि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। कर्णालीको भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, मन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेता कर्णाली जाने कार्यक्रम छ। दुई दिन छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
2: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञबीच छलफल भएको छ। आज काठमाण्डुमा आयोजित संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाको सवाल विषय छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञबीच अन्तर्क्रिया भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रूपमा छलफल गरेर संशोधनको मसुदा तयार पारिने बताउनु भएको छ। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सचाउन सकिने उहाँको भनाइ छ। केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उहाँको धारणा छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट कार्यदल सदस्य बन्नुभएका देवप्रसाद गुरूङले समय अनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संशोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड़ दिनुभयो। राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उहाँको तर्क छ। नेपाली कंग्रेसका नेता तथा संविधानविद राधेश्याम अधिकारीले संघीयता विकेन्द्रीकरण मात्र नभएर शक्ति बाँडफाँड पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरूप केन्द्रीकृत भएकाले मानसिकता पनि मूल रूपमा केन्द्रीकृत भएकाले त्यसलाई सच्याउन जरूरी रहेको बताउनुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखिमपूर्ण हुन सक्ने समेत तर्क गर्नुभएको छ। नेकपा एमालेका नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डाक्टर भीष्मराज अधिकारीले सरकार के विषयमा संशोधन गर्न चाहिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा आउनुपर्ने बताउनुभयो। मध्य प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले संघीयता मध्य प्रदेशको दबावमा आएको भन्दै यसलाई शुरूआतदेखि नै कमजोर र अधिकारविहीन बनाइएको आरोप लगाउनुभयो। बागमती प्रदेशका पूर्व मन्त्री तथा आदिवासी जनजाति महासंघका अध्यक्ष निमा होलमा लामाले आदिवासी जनजातिका मुद्दा सम्बोधन हुनुपर्ने र संहिताको मूल मर्म नै प्रदेश संरचना भएको बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ। आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको हो। स्टार्ट अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई, केन्द्रीय विभाग ऱ्यापिड एक्सन टीमको प्रमुखमा वैकुण्ठ थापा आशिष र उपप्रमुखमा सशस्त्र प्रहरीका पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरेको हो। बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राज बहादुर शाह र अभिसरा सुविदीलाई मनोनयन गरेको छ।
2: नेपाल परिवेशमा एसीईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौ, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याउ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। मुख्यमन्त्री यादवलाई यथाशीघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो। कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ। मध्य प्रदेशसभामा हाल 101 सांसद छन्। कांग्रेसका 22, नेकपाका 15, जसपा लोसपा गरी 26 गरी 63 जना सांसद यादवको पक्षमा देखिएका छन्। विपक्षमा एमालेका 24, जनमतका 12, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका 1-1 जना सांसद छन्। यसअघि मध्य प्रदेशसभामा 107 जना सांसद थिए। लोसपाका अभिराम शर्मा, जसपाका शरद सिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन्। जनमतका सतीश कुमार सिंह, नेकपाका भरत प्रसाद शाह, रहबर अन्सारी, नेकपाका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेद्वारी दिँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए।
2: राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया, दिपायल, चैनपुर, उभेर, भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गत 6 पुललाई सिफारिश गरेको हो। यस्तै कर्णाली करिडोरको उत्तरखण्ड सड़क, लेले भारदेव, चन्द्रपुरा, ठूला दुर्लुङ सड़क, भेरी कोरिडोर, रिम्ना सड़क खण्डका 14 पुल रोल्पा स्थित सड़क मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुद्देश्य बहुवर्षीय स्रोत सहमतिका लागि 9 अर्ब 20 करोड़ रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3 अर्ब 81 करोड़ 7 लाख रूपियाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश गरिएको छ। आयोगले नरदेवी स्थित आयुर्वेद चिकित्सालय, ब्लक बी लगनखेल स्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधा सहितको 100 शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लागि शुरू विनियोजन रकमको 4 गुणा भन्दा बढ़ी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिश गरेको छ।
0: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरका अनुसार शैक्षिक सत्र 2082 नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक प्राप्त थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कशीट प्राप्त गर्न सक्नेछन्। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन्। जानकी टेक्नोलोजीको 35001 र एम्बिसन गुरूको 31069 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.se.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्। गत चैत 19 गतेदेखि 29 गतेसम्म भएको एसई परीक्षामा नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। विगतका वर्षहरूमा 3 महिनामा आउने नतिजा यस वर्ष 1 महिनामै दिने तयारी रहेको छ।
2: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङमा कडाई गर्न थालेको छ। पहिलेको तुलनामा अहिले ट्राफिकले जाँचको निकै कडाई गर्नुका साथै दिउँसै मादक पदार्थ सेवन मापसेको जाँच पनि कडाई गरेको। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मापसे लापसे भनेको लागू पदार्थ सेवनदेखि अन्य ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले नयाँ सरकार गठन भएता अर्थात गत चैत्र 13 गतेदेखि यही वैशाख 16 गतेसम्म 1.5 महिनाको अवधिमा 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरिसकेको छ। यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 86,702 चालकलाई कार्यवाहीको दायरामा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपतका एसएसपी नवराज अधिकारीले जानकारी दिनुभयो। जसबाट 6,39,28,585 राजस्व संकलन भएको छ। यो अवधिमा मापसले गर्ने 4,452 जना चालक, लेन अनुशासन उल्लंघन गर्ने 7,758 चालक, तीव्र गतिमा चलाउने 2,727 चालक कार्यवाहीमा परेका छन्। त्यस्तै रातो बत्तीमा सवारी चलाउने 7,724 चालक, स्वरूप परिवर्तन गरेर सवारी चलाउने 112 चालक, बढ़ी भाड़ा उसुल्ने 55 चालक, लापस्य गर्ने 52 चालक कार्यवाहीमा परेका छन्। यान्त्रिक ठिक नभएको सवारी चालक चलाउने 766 चालक, प्रदूषणमा 246 चालक, मोड्न निषेध ठाउँमा मोड्ने 6,273, राइट सेयरका 5,848 चालक, अनावश्यक हर्न बजाउने 2,465 चालक, लामो दूरीमा डबल चालक नराख्ने 6, लाइसेन्स बिना सवारी चलाउने 2,558 जना गरी 86,702 जना चालकलाई कार्यवाही गरिएको ट्राफिकले जनाएको छ।
0: काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका 73 मोटरसाइकल र स्कूटर सम्बन्धित धनीले फिर्ता पाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी खोज तलाशपछि फेला परेका मोटरसाइकल र स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका 65 वटा मोटरसाइकल र स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताउनुभयो। उहाँका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै 8 वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको छ। कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फिर्ता गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। वहाँले सवारी चोरी हुनबाट बच्न जीपीएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
10: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
9: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
11: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन, ढुक्क हुँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सगरमाथा आरोहणमा जाने क्रममा लेट लागेर एकजनाको मृत्यु भएको छ। सोलो दुधकुण्ड नगरपालिका सात निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो।
3: चलचित्र लाली बजार विरूद्ध काठमाण्डुको माइतीगर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी फिल्म निर्माण गरिएको भन्दै वादी समुदायका प्रतिनिधिले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्भिलो इतिहासलाई बंगाएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्। प्रदर्शनमा उत्रिएका अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर, लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले वादी समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको आरोप छ।
4: धनुषाको ढल्के वनमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। सुकुम्बासीहरूले राष्ट्रिय भूमिका अधिकार मंच जिल्ला कार्य समिति धनुषाको नेतृत्वमा ढल्के वनमा प्रदर्शन गरेका हुन्। उठेवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका उनीहरूले ढल्के वनको पार्कमा कोटसभा गरेका थिए। कोटसभामा भूमि अधिकार मंचका केन्द्रीय सदस्य इच्छा राम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गर्नुभयो। बसिरहेको जग्गाकै लाल पूर्जा वितरण गर्न उहाँको माग छ।
3: श्रीमानकै हस्ताक्षर कृत्य गरेर 50 लाख रूपियाँ ठगी गरेको कसुरमा प्रहरीले पीड़ित व्यक्तिका श्रीमती सहित दुईजनालाई पक्रेको छ। पक्राउ परेमा पोखरा ढुङ्गे पाटनका 52 वर्षीय मोहन बहादुर शाहकी श्रीमती 44 वर्षीय ओन्ती साई र सुर्खेतको बुद्धचो घर भएका 44 वर्षीय भद्र थापा छन्। उनीहरूले मोहन बहादुरको नाममा रहेको पोखरा महानगरपालिका 30 को कित्ता नम्बर 2444 र 2447 नम्बरको जग्गा हस्ताक्षर कृत्य गरी सिद्धार्थ ब्याङ्कमा राखी 50 लाख कर्जा लिएर ठगी गरेको पाइएको छ। पक्राउ परेकाहरू विरूद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद थप लिएर अनुसन्धान थालिएको छ।
4: डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 वटा रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतीय सिनेमाका अभिनेता थलापति विजयी तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको छ। राज्यपाल राजेन्द्र अर्लेकरले तमिलगा वेत्री कसगम टीवीकेका प्रमुख विजयलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। विजयले आज बिहान चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शपथ लिनुभएको छ। शपथपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले उहाँलाई बधाई दिनुभएको छ। विजयले अब 13 मेभित्र अथवा 4 दिनभित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्ने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यसअघि हिजो तमिलनाडुमा भारतीय राष्ट्रिय कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी सीपीआई, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी सीपीएम, भीसीके र आईयूएमएल पार्टीले थलापतिको पार्टी टीबीकेको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने घोषणा गरेका थिए। 234 सदस्यीय तमिलनाडु विधानसभा चुनावमा टीबीकेले 108 सीट जितेको थियो।
4: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले यदि इरानले ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कड़ा प्रतिक्रिया दिने चेतावनी दिएको छ। इरानी संचार माध्यमका अनुसार गार्ड्सले इरानी जहाज वा व्यापारीको ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिने स्पष्ट पारेको छ। यो अभिव्यक्ति हालै ओमानको खाड़ीमा देखिएको तनावपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गर्नुभएको छ। यद्यपि इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
3: लेबनानको राजधानी बेइरूट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका पनि छन्। स्थानीय संचार माध्यम र स्वास्थ्य मन्त्रालय अनुसार बेइरूटको दक्षिणी क्षेत्रमा सवारी साधना लक्षित गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा 4 जनाको ज्यान गएको हो। यस्तै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप 13 जनाको मृत्यु भएको छ। इजरायल र हिजबुल्लाह बीच अप्रिल 17 युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिक जस्तो आक्रमण जारी छन्। पछिल्ला घटनाक्रमले युद्धविरामपछि पनि तनाव नघटेको संकेत गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले रोयल च्यालेन्जर्स बेंगलुरू र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा बेंगलुरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। टस हारेर ब्याटिङको निम्ति पाएको मुम्बईले ताजा अवस्थामा 8 ओभरको खेल सकिदा 3 विकेटको क्षतिमा 65 रन बनाएर खेलिरहेको छ। अंक तालिकाको शीर्ष 4 टिकिरहन बंगलुरूलाई यो खेल जित्नै पर्ने आवश्यकता छ। यस्तै आज भएको पहिलो खेलमा चेन्नईले लखनऊलाई 5 विकेटले हराएको छ। लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याएको चेन्नईले 19.2 ओभरमा 5 विकेट गुमाएर भेटायो। चेन्नईका लागि उर्विल पटेलले सर्वाधिक 65 रन बनाए। कप्तान ऋतु राज गायकवाडले 42 तथा सन्जु सामसनले 28 रन जोड़े। लखनऊका बलर दिग्वेश राठी र शाहबाज अहमदले समान 2 विकेट लिए। आवेश खानले 1 विकेट हात पारे। त्यसअघि चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्ति पाएको लखनऊले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 203 रनको एक फल तयार पारेको थियो। लखनऊका लागि जोस इंग्लिशले सर्वाधिक 85 रन बनाएका थिए। मात्र 33 बलको सामना गरेका उनले 6 छक्का र 10 चौका प्रहार गरे। त्यस्तै शाहबाज अहमदले 43 तथा अक्षत रघुवंशीले 18 रन जोड़े। चेन्नईका जेमी ओभरटनले सर्वाधिक 3 विकेट लिँदा अन्सुल कम्बोजले 2 रन नूर अहमदले 1 विकेट हात पारे।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुने। 2 बजे छुट्टा छुट्टै बैठक बस्ने। 4 बजे नीति कार्यक्रम प्रस्तुत हुने।
3: प्रधान न्यायाधीश सिफारिशलाई सडक बहस नबनाउन रविको आग्रह। बालेन र आफूबीच फाटो नआउने दावी। भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन।
4: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने। कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने 4 दलको निर्णय।
3: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त। 4 दिनभित्र विश्वासको मत लिनुपर्ने।
4: र आईपीएल क्रिकेटमा बंगलुरू विरूद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4 टिकिरहन बंगलुरूलाई खेल जित्नै पर्ने दबाव।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

designing. Boleh kan apa ni? Nampak tak?

त्यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रहेन।

कार्यक्रमको संचार हो धौलागिरी गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बिमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: energy drink.
1: नजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0776242027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851918।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹1,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्रा खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेस कौचरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ। सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रही उत्कृष्ट योगदान दिनुभएका 4 भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जंकेसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। 3 दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सोक्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका साथ ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 जना यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाण्डौमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026 सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रू 1,00,000 जित्नुभयो। इन्द्रध्वजगढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको 6 लिस्टिकोट दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083 सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रडसेरगढ़का सिपाही संजय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगण धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दीबास महोत्तरी,
2: गरूड दलगण सरीकुट दोलखा,
3: श्रीजङगण वीरगंज पर्सा,
2: बरकगण राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिङे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड गुल्मा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज गुल्मा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
2: र श्री दलगुल्मा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीर दलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिङे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार,
2: र श्री दलगुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
4: सूचना
5: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
4: प्रतियोगितामा समावेश विधाहरू
5: खुल्लातर्फ पुरुष र महिलाको एकल र डबल,
4: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल,
5: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
4: दर्ता मिति र स्थान
5: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
4: थप जानकारीका लागि
5: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
6: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राग जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी इलेक्ट्री मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल डेन्टल जनरल मेकानिकल इलेक्ट्रिकल आर्मर मेकानिक्स आर्मामेन्ट मेकानिक्स रेडियो मेकानिक्स व्हीकल मेकानिक्स जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स जनरल मेकानिक्स जेनेरेटर जनरल मेकानिक्स इलेक्ट्रिसियन प्लम्बर पेन्टर वेल्डर कम्प्युटर सर्वे भेटेरिनरी ब्याण्ड अशवाफ एएनसी मेकानिकल एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक ग्राउन्ड ह्यान्डलिङ एभिएसन स्टोर डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-5979-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
7: यी आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोचसहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गढ गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

नेता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम संचालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा संचालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य